0: पनि विश्वव्यापी योगदान हो र यो प्रतिकारले पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिम चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिमचट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत र पुनस्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत, पुनस्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ, प्रदेश, जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्व सहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार, राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ, प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार, राहत, पुनस्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी, उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक रविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर राई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
0: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिम बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक

0: विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा एकजना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा एकजना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालय का 2 शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय समन्वय बन्दै भएको छ। स्थानीय तहसम्म सर्वदलीय समन्वय बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
1: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4,571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। सुरूमा सेना मात्र खटाएको सरकारले 2 भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूभित्र 500 धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास मौसम र स्रोत साधन चुनौती
1: हामीले गर्नुपर्ने कतिपय कुरा हामी मौसमको काम गर्दै हुनुको ठाउँमा चाहिँ कसैले सुन्न सकेको छैन आवश्यक क्रिटिकल आइटम्सहरू पनि सुन्न नसकेको अवस्था छ त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ
2: कुराकानीसँगै बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर कार्टुन पनि बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय मानिन्छ
3: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
3: छोराछोरीसँग साथी जस्तै संवाद गरे विहत यौनिका शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
0: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर सीआईएन
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
4: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार र विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन सब डोम राहत पुर्याउन र सब बोक्ने ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ त्यसै वित्त पृष्ठमा एउटै शबमाथि दुई परिवारको दावी डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परिवारले पोखराबाट खबर लेख्नु भएको छ मधुकुशी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँमा दहित रसुवाको

2003 नेपालकै भएको ठहर गरियो। उहाँले त्यो सब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो। त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शबका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यसै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बाढ़ीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन। बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धुमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। जिल्ला स्वास्थ्य गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्ण भीरमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्ण भरत भीर खण्ड सञ्चालन गर्न गाविन वेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्ण भीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भाषीको ठाउँमै अस्थायी रूपमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सोनभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता जलवायु परिवर्तनले विपद प्रधानमन्त्री भारतसम्म पुग्यो सब स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यसै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1,00,000,000 पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्री पृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्ण भीरमा पहिलो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख गुरूप्रसाद अधियाले भूतिकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अधियाले भूतिकोशी

0: सरकारले उहाँको टिमले सप्रवेशी र प्रावतीन उहाँकोटको त्रिशुली बजार र बेदीघाट लगायतका भादिङ चितवन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र विपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
1: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुगम पाण्डेले खबर लेख्नु भएको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा मुगलिङ खण्डको कृष्ण भीरस्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरी र मालवाहक गाड़ी आइतबारदेखि ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अघि दुई साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अभाव आउँदा उपत्यकामा खाद्यान्न दाल हरियो तरकारी फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको छ दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न छ क्षेत्रमा गरेर 25 अर्ब 76 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टियर इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड़ रूपियाँको बीमा दावी आएको हो। यसैबीच कारोबार दैनिक नै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा 100 भन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो। कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहुँ, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर. इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चीनिया राष्ट्रपति शी जिनपिङ इजिप्टको पहिलो राजकीय भ्रमणमा पुग्नु भएको छ. एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्. इजिप्टका राष्ट्रपतिले कायरोमा शीलाई स्वागत गर्नुभएको थियो. भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेता बीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरोसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्. सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत

0: गर्दै रोयटर्स जनाएको छ। भेनेजुएला सरकारले एनडीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसरी चिनिया कम्पनीले सञ्चालन गरिरहेको थियो।
1: साझा खबरमा अब खेल खबर। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15 र 24 असोजमा 10 रत्नशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने कावा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने कावा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
0: बाजी प्रभावितको खोज उभार र राहतमा सेनाको प्रयास मौसम र स्रोत साधन चुनौती कुराकानी कार्टुन लगायतका सामग्री भए पनि छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: जहिले पनि जहाँ पनि ग्यास खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल
3: गर्नुहोस्। एनसेल नेपालकै लागि
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब खानेपानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ीभन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाइ छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी रविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
5: त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको फाइदा चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तुस्थिति अवस्था हेरेर त्यो गरेर चाहिँ काम गर्नु रेस्टुरेन्टको व्यवस्था गर्नुभयो।
6: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाली सेनाको एउटै भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट

0: 你也跟了他的他我都是会爱的朋友今天一路啊给了摩地亮的
1: 对的
0: 啊对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对的对
1: 的对的对的对的对的对उहाँहरूको सुरक्षालाई कस्तो खालको व्यवस्था गरिरहेका छन् अरूको सुरक्षामा खटिटा खरिदियो अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पैसा उठाउनु बगाएको भन्ने पनि आयो होइन अहिले पनि जोखिम उत्तिकै छ जुनसुकै बेला ताल टुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि रातिको समयमा पनि काम गरिरहनु भएको छ खोलाको किनारमा उभो गर्ने हो काम गर्ने होइन यसमा चाहिँ के तयारले गर्नुभएको तयारी व्यवस्थापन
0: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार गर्न सक्दैन सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सचेन एउटा एसओपी अथवा आरएयू भन्नुहुन्छ स्ट्यान्डिङ अपरेसन प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ हाम्रो सुरक्षाको पनि पूर्ण प्रकारले गरी आफ्नो भएको कारणले गरिरहेको छ
2: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
3: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने प्रतिनिधि सभाको बैठक आज बस्दै
2: बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णधीर पैरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने
3: यसको देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज मूल्य उपभोक्ते मूल्यको वस्तुको मूल्य वृद्धि उपत्यकामा ग्यास आयात सहज भन्दै
2: चिनिया राष्ट्रपति जिनको भ्रमणमा रहँदा इरानमाथि दबाव एसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला तेलको स्थानमा भेनेजुएलाका केही महत्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले संचालन गर्ने
3: र तेस्रो संस्करणको एडेस्ट महिला भलिबल लीग स्थगित दावा भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान प्रस्थान गर्ने खुला पिकबल प्रतियोगितामा सुवर्ण च्याम्पियन
2: हवस् त आजको लागि साझा खबरको समय सकिएको छ साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयो यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98-450-82-997,
4: 98-550-10-997।
2: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना:
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656 94 495।
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
10: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।

श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रतनगढ़ 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz सनौली चितवनबाट, हाम्रो एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तव तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँहरूसँग गर्नेछौ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

मिति 2083 साल भदौ महिनाको आज 17 गते तदनुसार स्टेसन 2026 सेप्टेम्बर 2 तारिक सगसम्बर 1948 नेपाल सम्बत 1146 गुलागा रोद नामक सम्बत दक्षिणायन वर्ष ऋतु आज बुधबार रहेको छ। भाद्र कृष्ण पक्ष तिथि रहेको छ। आज खस्री तिथि रहेको छ। नक्षत्रमा रहेको छ भरणी नक्षत्र। योगमा रहेको छ ध्रुव योग। करणमा रहेको छ वणिज करण रहेको छ। चन्द्रमा मेष राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी सिंह राशिमा आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सन सूर्यास्त 6:22 हुनेछ र आजको दिनमा घडी 12:39 पराय रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा र आजको लागि विशेष गरी आजको काल बेलाको समय रहेको छ। बिहानको 8:53 12 सेकेन्डदेखि बिहानको 10:28 14 सेकेन्डसम्म काल बेला रहेको छ। आजको विशेष गरी शुभ बेला रहेको छ बिहानको 10:28 14 सेकेन्डदेखि बिहान दिउँसोको 12:03 17 सेकेन्डसम्म शुभ बेला। आजको लाभ बेलाको समय रहेको छ दुई पटक रहेको छ। एउटा बिहान रहेको छ बिहानको 5:43 7 सेकेन्डदेखि बिहानको 7:18 9 सेकेन्डसम्म लाभ बेला। यस्तै गरेर आएको लाभ बेला विशेष गरी दिउँसोको 4:48 25 सेकेन्डदेखि साँझको 6:23 28 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यिनै आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। ग्रह गोचर ग्रह गोचरमा आज सूर्य सिंह राशिमा चन्द्रमा मेष राशिमा मंगल मिथुन राशिमा बुध सिंह राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कन्या राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि आउनेछ मेष राशि। भरणीको प्रथम चरण नाम आउँछ लीबाट। नाम आउँछ मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बढ्न जाँदैछन्। नाटले काम बन्नुको साथै मनोका धन आर्जन हुनेछ। बिजुलीको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जङ्गको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। केही खर्च लागि पनि नयाँ काममा लगानी गर्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धीहरू पछि पर्दै जानेछन्। प्रयत्न गर्दा देश विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। पदेसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिया काम अलि टाढाका साथीभाइहरूले सहयोग जुटाउने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ हुनेछ। गरेको कामले राम्रो लाभ दिलाउनेछन्। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आय आर्जनको स्रोत बढ्दै जाँदैछन् भने व्यापारमा पनि फाइदै हुने योग रहेको छ। आमदानी बढ्नाले परिवारजनसँग आवश्यकताहरू पूरा हुँदै जाँदैछन्। सुखद समाचारले अवस्था जगाउँदैछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त हुनुको साथै कीर्तिमा नै काम गर्ने समय रहेको छ। व्यापार प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। आफ्ना क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन भौतिक सम्पत्तिबाट लाभ मिल्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ। अरूको मुख राख्ने बाणले पछि परिन्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने कोशिश गर्नेछन्। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्दै जाँदैछन्। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश काममा अलमल हुन सक्छ। लाभांश बाहिरले समस्या पर्नेछ। सामान्य काममा धन्दा सम खर्च गर्नुपर्ला। कामको चाप बढ्न जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। मेहनत सावधानीले उपलब्धि जोगाउन सफल हुने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन काममा सात दिनहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँगको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। आय आर्जन पनि राम्रै हुँदै जाने, अतिथिको रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। फुर्सद मिल्नुको साथै यात्रा गर्ने साइत पनि जोड्न सक्छ। प्रेम र मित्रको बन्धन कसिनुको साथै रमाइलो भेटघाट हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि उनीहरूको लागि आजको दिन रोकिया काम पुनः प्रारम्भ गर्न सकिन्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाँदैछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती जिल्लाले काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पदाक्रमद्वारा गुमेको स्थान अधिकार हुँदै जाँदैछन्। सानो प्रयत्नले लक्ष्य पुग्न सकिन्छ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो काम शुरू हुँदै जाँदैछन्। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन समयमा काम नगरे बाँडे समस्या निम्त्याउन सक्छ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला, अवसर आए पनि नयाँ काम थाल्न नसकेर परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भन्ने जगाउँदैछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययन र प्रगति हुनेछ। सन्तानको साथले काम बन्ने खालको योग भण्डारी धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिन्छ। भूमि तथा पशुधनबाट लाभ मिल्दैछ। अहिले टाढिएका आफन्त नजिक्न सक्छन्। असल व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि समय निकै फलदायी रहँदैछ। सहयोगीहरूले राम्रो साथ दिँदैछन्। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुले प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। कृषि तथा पेसा व्यापार व्यवसायमा प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धाले फाइदा समेत दिलाउने खालको यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन काममा राम्रो शुरूआत हुँदैछ, तर अन्त्यमा सोझो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। केही अवसर प्राप्त हुँदै जाँदैछन्, तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकका लागि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकको साथ भने पाइन्छ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा चिताएको काम बन्न समय लाग्ने र चिताएको कामलाई अलिक जोड गरेर गर्नुभयो भने सकिने खालको यो गुण राशि मिल्दा आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845275223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब हुने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चना मासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ शास्त्र

नि ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ। कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाना के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है। यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू, कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू, यस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिर भइहाल्यो, बलि मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाई धुवाई गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजा पाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको विषय, एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मारेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थले असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन पन्ध्र दिनमा हप्तामा एक दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्वकालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ एक दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धोई मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी, मुख्य मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षरा एकादशी, यस्तै गरी पुत्रता एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमलक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवसयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा एक दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले एक दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ।

त्यसपछि व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृले खुसी हुन्छन् त पनि भन्नुहुन्छ, होइन? अब यसो विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखाएको छ अनि यस्तो पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखि आएका कतिको नाश पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ यसले जलमल गर्छ है गर्दैन। हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग बाटो खुल्नेछ, उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ। पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ, तृप्त भनेको आनन्द साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ। उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृ दोष परेको हुन्छ त्यो पितृ दोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझगडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने, नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ। यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन, बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंश वृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरेर लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुल कुराको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुल देवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौ चाहिँ तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो, प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ, गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिएर पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ।
अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है, नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको, तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले राम्रो विदेशी मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहस्थी सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उही तपाईँले श्राद्ध गर्नुपर्छ, फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न, तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ, श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ, विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ, यो विशेष वृद्ध हुनुहुन्छ होइन 90-95 वर्षको बुवा हुनुहुन्छ उठ्न बस्न सक्नुहुन्न श्राद्ध गर्न सक्नुहुन्छ आँखा देख्नुहुन्न अशक्त हुनुहुन्छ भने असहाय हुनुहुन्छ अपाङ्गहरू कोही हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन, यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फललाई हुन्छ त, एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अहिले 2 थपिन सक्छ, मल मासहरू 6 मासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो, यो इन्दिरा एकादशी चाहिँ प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ, यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ ज्वाइँहरू कोही हुनुहुन्छ ज्वाइँ लाउने खालको ज्वाइँ चाहियो फेरि ज्वाइँ लाउने खालको होइन, भान्जा मान्जीले भन्ने ज्वाइँ पनि लाउँदैन भान्जा मान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ जप टप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन, तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त हो कि होइन, झोलीका देवता भन्दैमा सबै देव राम्रा हुन्छन् भन्ने कुरा पनि छैन फेरि, यसरी कुरा बुझ्ने होला प्रष्ट रूपमा म भन्छु फेरि, भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे भने झ्याप्झे पारा खाइहाल्ने पनि कति हुन्छ नि त हो कि, नबार्ने सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने पूजापाठ नगर्ने है दान दक्षिणा गरेर हुँदैन, यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन टुप्पी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन, के भन्छ भन्दा स्नाने दाने जपे होमे सन्ध्यायाम देवता अर्चने शिखाबन्धन बिना कर्म नकुर्याद भई कथा चने भनेको छ, यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन् गरेको फल मिल्दैन भन्छ, यदि कपाल झरेको छ तपाईँको शिर तालु रहेको छ सिकै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको सिका बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ, श्राद्ध गर्दाखेरि यदि कपाल नखौलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला म तपाईँलाई भनेर खुलेर भन्छु, यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न दाह्री कपाल गर्नुहुन्न भनेको एक साकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ अन्नदान गर्नुहुन्छ त्यो भनेको विष्ठा समान हुन्छ पितृको लागि भनेको छ, विष्ठा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन, जस्तै तर्पण दिनुभयो जल दिनुभयो दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ, तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई तपाईँले पिप रगत विष्ठा दिने हो कि अन्न जल दिने हो, कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भन्ने वैज्ञानिकले पनि भनेको छ, फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ, फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ साइन्सले पनि भन्छ हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं, पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा
इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पिति उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ अनि प्रेत योनिमा परेका पितिलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्ष र एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ म फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतगरामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस् अनि जल लिएर म चाहिँ फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्तीमा, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दैन, द्वादशी पारण गर्ने एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि आमाले गरिहाल्नुहुन्छ नि मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँले फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस् कुरा गर्दै गयो एकादशी व्रत बस्न कि ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव निकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने हो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ। यसले घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा अधिकार सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्म बल प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास प्रतिष्ठा हिम्मत जोस लिएर आउँछ सूर्यले, है कि? जस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि थाईको आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थाई व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रम नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँहरू, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्छ यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ,
भने नगद प्रवाह भनेको जुन कमाउनु त हुन्छ बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ, विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिले काहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा मैले अहिले पनि तपाईँले भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन मैले अघि भने तपाईँलाई कुश जौतिल कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पृथ्वीलाई राम्रो सुख होस्, आधेका ताकै काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनु भयो, कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ जस्तै म काठमाडौँ जाने आज म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो, म उदाहरण दिन खोजेको तपाईँलाई होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँ राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन, द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन, हेर्नु अन्न खानु भए पनि आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन होइन। विशेष गरी चाहिँ व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति ग्रह शान्ति र विघ्न नाशका लागि एकादशी व्रत बस्दैछु, मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेवाय तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ, एक हजार आठ नभए 108 पटक भए पनि गर्ने, विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार रोकावट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई कि एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्न नाश गर्ने हो, पाप मोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रो नष्ट गराएर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भएको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ, यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ, विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले म भन्छु, कसैले भन्नुहुन्छ मलाई जुठो परो, मलाई सुत्केरा परो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि, जस्तै तपाईँलाई जुठो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने, जुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्छ ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। जुठो पर्यो भने के गर्ने, व्रत बस्ने, सुत्केरा पर्यो भने पनि व्रत बस्ने होइन। जस्तै गरी महिलाहरू रजस्वला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गरेर हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु। एकादशी व्रत बस्नाले के हुन्छ, कस्तो कस्तो फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल मैले तपाईँसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस्। फोन गर्न दिनैभरि मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ, निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो।
तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो यो गर्नुहोस्, यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्धन मन्थन अवश्य गर्ने नै छु, तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुंगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
0: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
2: लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
10: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
11: चैते धानमा नेक ब्लास्टको समस्या,
10: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
11: रोगको लागि अनुकूल मौसम,
10: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
11: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
10: खेतमा पानी जमाइराख्ने,
11: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
10: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
12: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: I live Sunday Muncha, Radio Silent 89.8 MHz.
1: Japanese encephalitis, Culex जातको पोथी लामखुटेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुटे सुँगुर बंगुर हाँस जस्ता पशु पंछीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू: मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्ने दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
2: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।

दाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। इट्स 9 AM।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। रसुवाको भेटेकुसी क्षेत्रमा एक विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार यस विपत्तिमा परिचयन गुमाउनेको संख्या 1050 पुगेको छ भने 3916 जना अझै सम्पर्क विहीन रहेका छन्। विपत्ताहरूको यति ठूलो संख्या भए पनि विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अनिल र छटपटीमा छन्। विनाशकारी बाढ़ीले रसुवा नुवाको प्रभावितका कोही विस्तारमा सड़क सम्पर्क विच्छेद गरिदिएको छ। पहुँच मार्गहरू भत्किएको कारण कतिपय दुर्गम बस्तीहरूमा राहत पुग्न सकेको छैन। उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि पीड़ितले राज्यको उपस्थिति जमीनमा भन्दा आकाशमा मात्र सीमित भएको भन्दै आक्रोश पोखिरहेका छन्। सशस्त्र प्रहरी बल नेपाली बाढ़ी प्रभावित 3 जिल्लामा 12 अस्थायी बेस स्थापना गरेको छ। धादिङमा 2, नुवाकोटमा 6 र रसुवामा 4 बेस स्थापना भएका छन्। जस अन्तर्गत धादिङको मरेखु र गल्छी, नुवाकोटको देवीघाट र कोलोनी, रातमाटो, तारपेश्वर, बेत्रावती, तारूका, रसुवाको त्रिशुले हाइड्रो 3A, त्रिशुले हाइड्रो 3B, छ्याप्रो बेसी र बोगाटी टारमा गरी 12 बेस स्थापना गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेस मध्ये भादिङको मलेखु र नुवाकोटको पार्टेश्वरमा कैदेरी समेत रहेको छ। ती बेसहरूमा 15 देखि 35 जना सुन्नको संख्यामा उद्धार टोली खटाइएको छ भने विशेष तालिम प्राप्त उद्धारक समेत रहेका छन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख देवप्रसाद अधियालले भेटेको छ बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुख अधियालले भेटेको छ बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने समेत कार्यसूची छ। भेटेकुसी बाढ़ीका क्रममा संकलित मध्ये 85 शव काठमाडौँमा व्यवस्थापन संरक्षण बन्दै जमीनमा पुरिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले जनाए अनुसार पहिचान नभएका तथा बिवारिस शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन 2083 बमोजिम डीएम सम्पल सुरक्षित राख्दै व्यवस्थापन संरक्षण गरिएको हो। ती शव महाराजगंज स्थित त्रिवेदी सिटी अस्पतालमा राखिएको थियो। ती शवहरू गोकर्णेश्वर नगरपालिका साथ दक्षिण ढोका स्थित नेपाल ट्रस्ट स्वामित्वको वन क्षेत्रमा पुगिएका छन्। शवको डीएनए परीक्षणपछि आफन्तले दावी गरेमा उपलब्ध गराइने भएको छ। त्यसका लागि महाराजगंज स्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिषदले जनाएको छ। शवहरूको व्यवस्थापन आईसीआरसी प्रोटोकल अनुसार गरिएको प्रवक्ता एसपी दान बहादुर थापाले बताएका छन्।
1: एनडीएल सर्वसुलभ आवास कर्जा बब्बार फेस्टिवल अफर
2: अब भन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 7.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्षसम्मको बचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।

प्रसारण भएको छ डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस त्यतिखेर प्रसारण भएको छ। त्यस्तै गरी फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ आइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा जोडिएका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। आजले स्वतः नेपाली बसमा हामी विभिन्न विषयमा छलफल र बहस केन्द्रित गर्ने गर्दछौ र तपाईँहरूलाई जानकारी गराउने गर्दछौ देशका समसामयिक राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक घटनाक्रमका विषयमा छलफल चलाउने गर्दछौ र सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहस यतिखेर केन्द्रित भएको छ रसुवामा आएको विनाशकारी बाढ़ी सरकारको तदारूकता तत्परता र सबै राजनैतिक दलहरू एक ठाउँमा भिन्नुपर्ने आजको तत्कार आवश्यकता विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन त्यसको मारमा परेको नेपाल चपेटामा परेको नेपाल र विभिन्न ठाउँमा हुने जलवायु सम्मेलनहरूमा नेपालले उठाउन नसकेका आवाजहरूका बारेमा पनि हामी केन्द्रित भएर बहस र चर्चा गर्नेछौ। बाढ़ीको निकै ठूलो कहर छ, विपत्ति आएको छ, धेरै व्यक्तिहरू अङ्गभङ्ग भएका छन्, धेरैले मृत्युवरण गर्नु परेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार करिब करिब 1,500 भन्दा बढ़ी नागरिकहरूले आफ्नो ज्यान गुमाइसकेका छन् भने 3,500 भन्दा बढ़ीको अझै पनि पत्ता लाग्न सकेको छैन। सम्पर्कविहीन भएका खबरहरू पनि आइरहेका छन्। यो अति महाविपत्ति हो, यसको चाहिँ धेरैले कल्पना पनि गर्न सकेको स्थिति थिएन। बाढ़ीको इपी सेन्टरमै उद्धार र राहतमा यतिखेर निकै ढिलाइ भइरहेको खबरहरू पनि आएका छन्। आदरणीय श्रोता, बाढ़ीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामा उद्धार र राहत वितरणमा ढिलाइ भएको कुराहरू पनि आएका छन्। स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको तादम्यता नमिलेका विषयहरू पनि हामी पटक पटक सुन्ने गरेका छौं। किनभने यो विपत्तिको घड़ीमा राजनीति गर्ने होइन, यो विपत्तिको घड़ीमा पोलिटिक्स गर्ने होइन, कसैले कसैलाई पनि डोमिनेट गर्ने होइन। किनभने विपत्ति बाजा बजाएर आउँदैन, यो महाविपत्ति हो। यो विपत्तिको क्षणमा चाहिँ सबै नागरिकहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्छ। किनभने हातेमालो गर्न सकिएन, सबै ठाउँमा उभिन सकिएन भने जनताले पत्याउने वातावरण पनि रहँदैन। किनभने जनतालाई सबैभन्दा पहिला, पीड़ितहरूलाई सबैभन्दा पहिला राहतको महसुस हुनुपर्छ। जाने मर्ने मरेर गइसकेका छन्, उनीहरूको सद्गत राम्रोसँग हुनुपर्छ, पहिचान राम्रोसँग हुनुपर्छ भन्ने कुरा हो। र बाँच्ने जो बाँचेका छन् उनीहरूको तत्काल उद्धार गर्नु राज्यको एउटा दायित्व हो, कर्तव्य हो। सुरुङभित्र सम्पर्कविहीन रहेका करिब करिब 900 जना भन्दा बढी व्यक्तिहरू अहिलेसम्म पनि उनीहरूको अत्तोपत्तो छैन। किनभने सरकारले सुरुमा आफ्नो प्रयास गर्यो, त्यो असफल भयो। त्यसपछि उसले भारत र चीनलाई अनुमति दियो 4-5 दिनपछि, त्यसबाट पनि त्यति धेरै प्रगति हुन सकिरहेको छैन। अहिले निजी क्षेत्र जलविद्युत आयोजनाहरूलाई आफै खोज भन्ने ढंगले वा तपाईँहरूसँग पनि समन्वय गर्छौ भन्ने ढंगले जुन सरकार अगाडि आयो, यो देवानबाट वा डे टूबाट चाहिँ हुनुपर्ने कामहरू थियो। तर आज निकै ढिला भइसकेको एउटा परिस्थिति छ, त्यसैले गर्दाखेरि सरकार आलोचना मुक्त रहन सकेन। गृहमन्त्री फिल्डमा खटिनु भयो, उहाँको काम एकदम सराहनीय छ, फिल्डमा जानुभयो। तर गृहमन्त्री एउटा यस्तो पद हो जसले कमान्ड गर्ने हो, जसले चाहिँ पोलिसी निर्माण गर्ने कमान्ड गर्ने हो, र त्यहाँ जाने भनेको गोताखोरहरू, उद्धारकर्ताहरू, सुरुमित्र दक्ष जनशक्ति भएकाहरू चाहिँ त्यहाँ जाने हो। आफू गएर पछाडि क्यामेरातिर छ्याएर मात्र उद्धार कार्य सफल हुन सकदैन भन्ने खालका विषयहरू पनि यतिखेर जोडिरहेका छन्। त्यसैले गर्दाखेरि अब यो अप्ठ्यारो परिस्थितिमा धेरै विषयहरूलाई जोड्ने भन्दा पनि सबै मिलेर कसरी यो विपत्तिबाट, कसरी यो दुःखबाट चाहिँ पार पाउने भन्ने कुरा यतिखेर चाहिँ महत्वपूर्ण विषय रहन जान्छ। राज्यसँग आश मार्दैछन् नागरिक, कुसको सब बनाएर धमाधम अन्त्येष्टि हुँदैछ। अब बेपत्ता भइसकेपछि भेटै नहुने स्थिति आइसके पछाडि अब सरकार नागरिकहरूले आफ्नो धर्म अनुसार, धार्मिक परम्परा अनुसार चाहिँ आफ्ना आफन्तजनहरूको, प्रियजनहरूको अन्त्येष्टि गरिरहेका खबरहरू छन्। सरकारसँगै छैन मानवीय क्षतिको तथ्याङ्क। बाढ़ीग्रस्त क्षेत्रमा आफै खटिएको भन्दै आदरणीय श्रोता, सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरूङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भएर कति मानवीय क्षति भयो भन्ने एकिन तथ्याङ्क अहिलेसम्म नभएको बताएका छन्। भन्दा सरकारसँग नै त्यो तथ्याङ्क छैन, त्यो तथ्याङ्क लिने हाम्रो पोलिसी त्यति राम्रो पनि भएन। त्यसैले गर्दाखेरि आज देश रोएको छ, देश यतिखेर संकटमा छ, देश निकै अप्ठ्यारो परिस्थितिमा छ। जलविद्युतमा बैंकको लगानीमा खतराको घण्टी पनि छ, धेरै खतराको घण्टी बजिसकेको छ। धेरै बैंकहरूले दिएका कर्जादेखि लिएर हरेक कुराहरूले चाहिँ आज निकै ठूलो क्षति बेहोर्नु पर्ने एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि बहसमा हामी चर्चा गर्छौं देश र जनताको पक्षमा राज्य उभिनुपर्छ र राज्य भएको अनुभूति जनताले गर्न सक्नुपर्छ, गर्न पाउनुपर्छ। आजको नेपाली बहसमा यस विषयमा पनि हामी छलफल गर्नेछौं। आज हामी राजनीतिक बहस भन्दा पनि सामाजिक बहस र मानवीयताको बहसलाई बढी केन्द्रित भएर, फोकस भएर चाहिँ कुराकानी गर्नेछौं। किनभने जनता यतिखेर रोएका छन्, देश यतिखेर रोएको छ, बाढ़ीको चपेटा छ, महा
बाढी छ, विपत्ति छ, त्यस विषयमा चाहिँ हामी बहस र चर्चा गर्नेछौ। आदरणीय श्रोता, बाढीले बगाएको सड़क र पुल बनाउन 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक प्रक्षेपण र अनुमान गरिएको छ। 50 अर्ब देवीघाट त्रिशुली बजार र बेत्रावती बेलब्रिजमा राखेर आवत जावत सहज बनाउने विषय पनि सँगसँगै जोडिएर आएको छ। त्रिशुली पारको फिस्लिङ र बेनीघाट बीचमा 1 किलोमिटर जति नयाँ ट्र्याक खोलेर तयार हुन्छ कृषि कृष्ण भिरको विकल्प भन्ने खालका छलफल बहसहरू पनि चलेका छन्। अब काठमाडौँ र अन्य जिल्ला जोड्ने, देशका विभिन्न जिल्ला जोड्ने बाटो रूटको कुरा गर्ने हो भने कृष्ण भिरले पनि पटक पटक दुःख दिने गरेको छ, सताउने गरेको छ। यस विषयमा पनि बहस गर्छौ। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਅੱਕੀ ਵਿੱਚ ਆਉਣੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕੀ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
1: इट होम इन्टरनेट
4: जस हामी नेपाली बहसमा बाढ़ी प्रभावित क्षेत्र नेपालको पूर्व तयारीको विषय र दलहरूको अहिलेको ऐक्यबद्धताका विषयमा केन्द्रित भएर छलफल र बहसहरू गरिरहेका छौं यतिखेर हाम्रो सम्पर्कमा नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
5: धन्यवाद
4: डाक्टर साहब अब यो देश यतिखेर अप्ठ्यारो परिस्थितिमा छ देशले महाविपत्ति सामना गरिरहनु परेको छ विपत्ति बाजा बजाएर आउँदैन अकस्मात आएको रसुवा बाढ़ीले आज निकै ठूलो प्रभाव पारेको छ सरकारसँग हिजो गृहमन्त्रीको तथ्याङ्क सुन्यो भने एकिन तथ्याङ्क अहिलेसम्म सरकारसँग पनि छैन यो बाढ़ी पछिको राहत उद्धार यसको तयारीको विषयमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ
5: हजुर हामी हिमालय रेन्जमा पर्छौं भारत र चीनको बीचमा हाम्रो चाहिँ हिमालय रेन्ज ग्लोबल वार्मिङको कारणले वा तापक्रम पर्दा बढेको कारणले गर्दा अत्यन्त कमजोर बन्दै गएको छ माथिको संरचना कमजोर छ तर हामीले तल बलियो संरचना बस्तीहरू बनाइरहेका छौँ हाइटहरू बनाइरहेका छौँ र हामीले नगरेको कामको अप्ठ्यारोमा हामी परेका छौँ त्यस कारणले गर्दा यो समस्या हामीलाई अब बारम्बार आउने होला पहिलो कुरा दोस्रो कुरा हामीले हिजो भूकम्प बेहोर्यौं त्योभन्दा अगाडि बाढी पनि हामीले बेहोरेको थियौँ त्यसबाट पनि हामीले सिक्नु पर्थ्यो अहिले तपाईँले भूमिकामा भन्नुभयो अहिलेका जनताहरूको अवस्था जनताहरूकोमा आज सुरुङमा परेका व्यक्तिहरूको कुरा र लासहरूको बारेमा हामीले धेरै कुरा लुज गरेका छौँ तर हामीले यति धेरै कमजोरीहरू गरेका छौँ अहिले हामीले कमजोरीको बारेमा भन्न थाल्यो भने सबै कराउनु थाल्छ सिक्न कसैले चाहँदैन तर यति धेरै टडक भडक गरेका छौँ फोटोहरू खिचाएका छौँ जनताको मन टुसिरहेको छ एउटा त्यो स्थिति छ त्यसो कुरा हामीले के बुझ्नुपर्छ भने हामीले दरबारको अधिकार सिंह दरबारमा गयौँ सिंह दरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्यौँ किनभने सिंह दरबारले तलको जनतालाई देख्न सकेन भोटेको सीता देख्न सकेन भनेर हामीले स्थानीय तह बनाएका छौँ त्यसकारण अहिलेको यो बेलामा जसको हाम्रा आफन्तले ज्यान गुमाएका छन् जसको लास भेटिएको छैन त्यो त नजिकको छिमेकीलाई थाहा छैन सिंहका बारेलाई थाहा छैन त्यसकारण हामीले यो चाहे उद्धारको निम्ति हाम्रो सुरक्षा निकायले सधैँ गरिरहन्छ चाहे भोटेको सीमा होस् चाहे सम्पर्कमा गरिरहन्छ तर वितरण र व्यवस्थापन हाम्रो तल्लो निकायले गर्न सक्थ्यो तल्लो निकायलाई दिन सकेनौ त्यस कारणले गर्दा अहिले जनताहरू आक्रोशित भएको छ जनताले पाइएन भनेको छ एउटा ठिकै बात हो दोस्रो कुरा हामीले के बुझ्न पर्थ्यो भने 25-30 देशका व्यक्तिहरू अहिले यो फसेका छन् ज्यान गुमाएका छन् भने अरू देशको सहयोग लिन पर्थ्यो हामीले सुरुङ महारमा कसरी सुधार सुरुङमा उद्धार गर्ने भन्ने कुरा हामीलाई कम ज्ञान छ नेपाली सेना त अलिअलि ज्ञान छ, तर नेपाली सेनासित त्यसलाई उद्धार गर्ने त प्रविधि छैन। त्यस कारण प्रविधिको सहयोग वा व्यक्तिहरूको जसरी अहिले हामी लिन खोजिरहेका छौँ लिएका छौँ, त्यो पहिले नै लिएको भए धेरै व्यक्तिहरू हामीले बचाउन सक्थ्यौँ। त्यस कारणले कोही न कोही कमजोरी भयो कि भन्ने मलाई आफूलाई लाग्यो।
4: अब डाक्टर साहब, एउटा कुरा उद्धारमा ढिलाइ भएको कुरा, सुरक्षाकर्मी नागरिक सम्पर्कविहीन भएको कुरा, सुरुङभित्रका नागरिक हराइरहेको विषय, कतिपय क्षेत्रमा राहतकै पुग्न सकेन भन्ने गुनासोको विषय, अलिकति हामी व्यवस्थापकीय पाटोमा वा चाहिँ हामीसँग त अहिले तीनवटा संरचनाहरू छन्, तीनवटा संरचना बीचको तादम्यता चाहिँ त्यति धेरै मिल्न नसक्या जस्तो लाग्यो, वा एकद्वार प्रणाली भनियो तर केही निकायहरूलाई चाहिँ बाइपास गर्न खोजियो भन्ने खालका कतिपय सामाजिक सञ्जालमै पनि आए वाद विवादका कुराहरू, यसलाई कसरी अनुवाद गर्छ?
5: मैले सामाजिक सञ्जालमा पूर्व तपाईँकै रेडियोबाट पूर्व आइजीहरू, पूर्व सुरक्षाकर्मीहरू, पूर्व विश्लेषकहरूको मैले सबै कुरा सुनिरहेको छु। तर के कमी कमजोरी भयो भने हाम्रो सबै स्थानीय तहमा कति लास भए, कति जीवित छन्, कुन ठाउँ अप्ठ्यारो छ भने त स्थानीय तहलाई थाहा छ नि। त्यसमा टोटल्ली हाम्रो कमजोरी रह्यो भने यो अहिले कमजोरी भयो यसो गर्न पर्थ्यो भन्ने समय होइन, यसलाई पछि विश्लेषण गरौँला। तर समाजमा यति धेरै अनुभवी व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको सुझाव त लिन पर्यो नि। जस्तै जिम्मेवार मान्छेहरूले, जिम्मेवार व्यक्तिले त अफिसमा बसेर कहाँ के पुग्यो पुगेन भनेर त्यसलाई तल सबै राज्यका मिसिनेरीहरूको परिचालन गर्ने हो नि। जिम्मेवार व्यक्तिहरू नै चाहिँ फिल्ममा जाने अनुभव छैन, सिकेको छैन, त्यही फोटो सिकाउन सक्ने, त्यही रेस्लिङ गर्न थाल्ने, यो त कुनै पनि मानवीय तरिकाले राम्रो देखिँदैन। त्यस कारणले गर्दाखेरि यो समस्या भएर परिचालनमा पनि कमी गयो, कमी भयो, वितरणमा पनि कमी भयो, व्यवस्थापनमा पनि कमी भयो एउटा कुरा। अर्को कुरा मैले तपाईँलाई भने नि, अहिले हिमालय भएको कारणले हामीले अमेरिकनहरूले जलवायुको बारेमा छोडिदियो, अब हाम्रो समस्या भनेको त भारत र चिनको नि। भारत र चिनसित आर्थिक कुटनीति गर्न पर्थ्यो, भारत र चिनसित तपाईँलाई प्राविधिक कुटनीति गर्न पर्थ्यो, भारत र चिनसित जलवायुको कुटनीति गर्न पर्थ्यो नि त हामीले त, होइन? त्यस कारण भलै अहिले भर्खरै सरकारलाई यो कुरा गरिनस् भन्न मैले चाहन्न, अहिले भर्खरै कोही बोल्ने सुझाव दिनेलाई यही गाली गर्नपर्छ, लक्ष्य पत्र भन्छ, यसरी मान्छे देशमा यति लाज परेको छ, जमिन पनि कति लाज छ, लाज भारतसम्म पुगेको छ, कुनै परिवारै छैन, कसैको सम्पत्ति जो छैन। यस बेलामा हामी सबै नेपाली एकजुट भएर हामी के गर्न सकिन्छ गर्थ्यो, तर कति कुराहरू प्रकृति र मानिस बीचको द्वन्द्वमा प्रकृतिले सबै जित्छ नि। यसलाई कसरी प्रकृतिले हामीले व्यवस्थापन गर्ने भन्ने सोच गर्ने बेलामा हामी कमजोरी, हाम्रो सोचाइमा, हाम्रो चिन्तनमा, हाम्रो बुझाइमा, हाम्रो व्यवहारमा नै कमी कमजोरी भएको मैले महसुस गरेँ।
4: अब हिमाली क्षेत्रमा हिमताल फुट्ने कुरा अझै पनि हामीसँग तथ्याङ्क अनुसार करिब करिब 47 हिमतालहरू हिमबम भएर माथि बसेका छन् भन्ने कुराहरू आउँछ। पहिरो जाने नदीमा आकस्मिक बाढी आउने जोखिम वर्षौंदेखि चाहिँ थाहा छ, तर सरकारसँग पूर्व सूचनाका कुराहरू वा चाहिँ हामीसँग चीनसँग, चीन र नेपाल बीचको सम्बन्धका कुराहरू, त्यसबाट चाहिँ पूर्व सूचना लिने कुराहरू, यी यावत विषयमा चाहिँ हामी अलिकति हिजोदेखि नै कमजोर बन्दै आयो डाक्टर साहब, यो कुरा स्वीकार्नुहुन्छ?
5: अहिले हामीले कस्तो गर्नुहुन्छ भने यो अहिले भर्खरै अघि भर्खर यो कुरा थिए, राहतलाई कसरी वितरण गर्ने, कसरी व्यवस्थापन गर्ने, राज्यका अङ्गहरूलाई कसरी परिचालित गर्ने भन्ने कुरा, र अहिले हामीले सुरुङमाको विकास गरेको कारणले गर्दा सुरुङमा फँसेका मान्छेहरूलाई कसरी ल्याउने भन्ने कुरा तुरुन्तै गर्न पर्थ्यो। यो वर्तमानका कमजोरी हुन्, तर माथि ताल बनेको छ, यसलाई कसरी व्यवस्थापन गर्ने भनेको यो लङ टर्म कुरा हो। यसलाई चाहिँ हामीले, मैले पहिले नै निवेदन गरेँ नि, यो समस्या त भारतले र चीनले सबैभन्दा धेरै भोग्नुपर्छ। ग्लोबल वार्मिङको प्रभाव त हामीले भोग्नुपर्छ, हामीले चाहिँ ग्लोबल वार्मिङमा असर गर्ने काम त नेपालले गरेका होइनौँ नि, जसवा गरेको होइन नि। त्यसरी हामीले भोग्दाखेरि हामी अन्तर्राष्ट्रिय क्षेत्रमा, अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम धेरै आएको छ, त्यसले चाहिँ सफल गर्नु पर्यो भने यसलाई हामीले चाहिँ सहयोगको रूपमा लिनुपर्छ। सहयोगको रूपमा किन लिन्छ भन्दा, मैले पहिले दिन निवेदन गरेँ, जलवायुको रणनीति बनाउनु पर्यो, आर्थिक रणनीति बनाउनु पर्यो, प्रविधिको रणनीति बनाउनु पर्यो। हामीले अहिले प्रविधिको रणनीति गरेर भए त हामीले सुरुङबाट हामीले हाम्रो जनतालाई तुरुन्तै निकाल्न सक्छौँ नि, होइन? हामी प्रविधिको अहिले गरेर हामीले प्रविधि हामीले ल्याएर राख्न सक्छौँ, जसले भने विगतमा यति कमजोरी भए हामीले पृथ्वीनारायण शाहले भने जस्तै अन्न उत्पादन हुने ठाउँमा अन्नहरू उत्पादन गर, ठाउँमा बसाल, खेती गर्ने ठाउँ खेती गर, बस्ने ठाउँ बस्ने ठाउँ बनाऊ भनेको त पृथ्वीनारायण शाहले भनेको कुरा हो नि। यसलाई हामीले विश्वविद्यालयमा ढालेर कुन ठाउँमा बसाइ सक्ने भन्ने कुरा पहिलेबाट हामीले गरेनौँ। यो कमजोरी भयो भन्ने कुरा हामीले बुझेर कुन बैलो ठाउँ पहिलो ठाउँ खोजेर बसाइ सक्नु पर्यो। अहिले हेर्नुहोस् त हामीले जति पुल बनायो नि ती सबै पुलहरू गयो नि, जति बस्ती गरायो नि सबै गयो, कति गयो कति ती सबै जमिन बुझिन्छ। कसैले भर्खरै खोज्न सकिन्छ भन्ने कुरा होइन फेरि, तर हामीले जति सकिन्छको प्रयास हामीले विदेशीबाट सहयोग लिने आफ्नो लिने आफ्ना इकाइहरू तल्लो है तपाईँले भूमिकामा गर्नु भने हामीले चलाउने त स्थानीय त हो नि, को परिवारमा कति सदस्य थिएर कति गरेका छन् कति भए अनि उनले बताइदिन्छ नि, म काठमाडौँबाट गएका त सक्दिनँ त, म त फोटो खिच्ने मेरो फोटो राख्ने दसैँ भरम फैलाउने होइन त्यो काम त गर्छु। हेलिकप्टरमा उद्धार गर्ने कि हेलिकप्टरलाई झुन्डिएर नाटक देखाउने हो, यस्तो स्थिति भयो। त्यसबाट संवेदनशीलता मुडेको जस्तो भयो। तर पनि हिजो त्यो जगदीश खरेलजीको नेतृत्वमा सर्वविधेयकको गरेर स्थानीय तहलाई कसरी परिचालित गर्ने भन्ने त भयो, तर हामीले भन्दा भन्दै गयौँ यो पैसा गर्दै भएको भन्ने कुरा सही छ। तथापि अब अहिले हामी सबै कसरी बचाउ कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरामा हामी लाग्यौँ।
4: अब एउटा कुरा डाक्टर साहब, जस्तो सरकारले जुन किसिमको तयारी गर्यो, अब यो कमान्ड नै कले गर्ने भन्ने खालको एउटा न्यौता जस्तो देखियो। हामीले केही कुराहरूबाट भोगिसके पछाडि सिक्नुपर्छ, त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्छ, आगामी दिनमा यो दोहोरिन नदिनका निम्ति चाहिँ एक्सर्साइज गर्नुपर्छ। यो आज मात्र होइन, रसुवामा गत वर्ष पनि बाढी गएको थियो, हामीले भूकम्पको सामना गरिसकेका छौँ, यस्ता विपत्तिको सामना गरिसकेका छौँ, त्योहरूको विषयमा कसको भूमिका के भन्ने अन्यौलता यो दीर्घकालीन रूपमा किन यो कायमै भइरहेको छ अहिलेसम्म पनि?
5: अहिले यस्तोहरूलाई नेपाली हामी बुझ्दै नखोज्ने, हामीमा आम त हाम्रो भमण्डमा क्षमता नभएका बगिचिका होइन, एउटा संसद जिते भन्दैन मैले सबै बुझेको छु भन्ने हुँदैन नि। मैले भन्दा म काठमाडौँ बस्ती भन्दा त भाग नजिकका किनारमा बस्ती एउटा दाजु सबैभन्दा धेरै पौडिन सक्छन् उद्धार गर्न खालि। म इन्जिनियरहरूलाई म सोसल साइन्टिस्टहरूलाई र मैले भन्दा त त्यो पौडेर त्यो बाहिर पर्छु के हुन्छ नि। त्यसो स्किलको हामीले प्रयोग गर्ने कसरी, नदीको कसरी स्किल प्रयोग गर्ने, समुद्रमा बस्दाखेरि कसरी गर्ने, हिमाली रेन्जमा कसरी बस्ने, वा हामीले नसक्ने कुरा जस्तो हिमताल कुद्नेहरूले गर्नु नि, तयार छुट्टा हिमताल गर्नु खुद्छन् माथिले जमिन कमजोर छ हजुरले आफैले गर्नु हो नि। तपाईँलाई तपाईँ पनि एउटा क्षेत्रको विद्या पढ्दा पढ्दा भन्दा भन्दै बिक्री हुनु नि, जे आइरहेछ भने तपाईँसित खबर गर्ने, तपाईँसित बुझ्न खोज्नु पो हो र यहाँ बुझाउने र कुरा गर्ने बित्तिकै सुझाव राख्ने बित्तिकै मैले अस्ति चाहिँ स्थानीय तहलाई हामीले जिम्मेवार दिनुपर्छ। जो जिम्मेवारमा व्यक्तिहरू छ अफिसमा गरेर तल्लो तला प्रवर्तनको मेसिनहरू चलाउनुपर्छ, डिस्टर्ब गर्न जानुहुन्न, उधार गर्ने व्यक्तिहरूलाई डिस्टर्ब गरिदिनु हुँदैन, काम गर्न दिनुपर्छ, त्यो गाईको मेसिनहरू इक्विपमेन्टहरू दिनुपर्छ भन्दा कति कति गरायो भन्नुहोस् न। त्यसमा अहिले आफ्नोमा सबैले यो ठिक गल्त सङ्गठनले पैसा दिएको कसरी बाँच्न पऱ्यो कि परेन, अरू त कुरा सुन्न पर्छ। त्यसमा हामीले के गर्नु भने यो हामीले के एउटा महत्त्वपूर्ण चिज यो प्रकृतिर मानिस बिचको गन्दा हो। हामी जमिनहरू तपाईँलाई अकुपाई गर्दै जान्छौँ, नदीलाई बङ्गी नदीलाई साँगो बुझाइदिँदै जान्छौँ, बाह्र वर्षमा खोला बग्छ भन्ने त हाम्रो उखान छ कि छैन भन्नुहोस् त, उखान छ नि त। त्यसमा यी कुराहरूलाई हामीले बुझेनौँ, त्यस कारणले यी बुझेर अरूका कुरा सुनेर विगतका व्यक्तिहरू पढेका थिएनन् होला, तिनी कति दुर्ग थिए तिनका कुरा बुझेर अहिले ग्लोबल वार्मिङको चुनौतीलाई हामीले बुझेर प्रकृतिर मानिस जीवको दुर्गलाई मिलाएर जानुपर्छ भविष्यमा। अहिले हामी उधारमै लाग्नुपर्छ, स्थानीय तहलाई जिम्मै दिनुपर्छ, कसैले पनि यो बदमासी गर्दैन, त्यही मान्छेहरू सबै बदमास त हुन्छ नि। त्यसमा सरकारले सिंह दरबारले व्यवस्थापन गरिदिने, रिसोर्सेसहरू जुटाउने, त्यसको स्थानीय तहलाई वितरण गरिदिने, प्रविधिकहरूलाई अबको चुनौतीलाई कसरी सामना गर्ने तपाईँहरूले हेर्नुहोस् भन्ने यो सबै कुरा लङ टर्मको लागि विश्वविद्यालय र जिम्मेदारीलाई जमिन नाफाउँ र हाम्रो त सबैभन्दा ठुलो कुरा भनेको ज्ञानको, त्यो विचारको, दृष्टिकोणको, सदस्य पनि चलिसकेको भएको विश्वविद्यालयहरू विश्वविद्यालयहरूलाई दिइयो भने हामी बल्ल हाम्रो देश शक्ति निवारणको विकास हुन्छ भने उनी यस्ता रिक्सहरू यस्ता दुर्घटनाबाट प्रस्त छ।
4: अब डाक्टर साहब, नेपाली कङ्ग्रेसले चाहिँ यो बाढी पहिरो उद्धार राहत र रसुवा धादिङ नुवाकोट चितौन लगायतका जनताहरूका पक्षमा चाहिँ यतिखेर के काम गरिरहेको छ? किनभने कंग्रेसभित्र आफै पनि अलिकति समस्या छ, कंग्रेस आफै बिरामी छ, तर यो बाढी पहिरो उद्धारमा चाहिँ कंग्रेसको भूमिका चाहिँ कस्तो रहे?
5: बोली हजुरलाई कंग्रेस आफैभित्र बिरामी छ। यो जेनेरेसनको क्षति कंग्रेस म दुई दिनदेखि लगातार त्यो क्षेत्रका जनतासित पार्टी अफिसले बसेर समस्या के हो, के गर्दपर्छ, त्यो क्षेत्रका एमपीहरू, त्यो क्षेत्रका प्रतिनिधिहरू सबैसित स्थानीय तहका अब धेरै स्थानीय तहका साथीहरूका बुढी अखरमा पर्नुभएको छ नि, यो कुरा पनि हामीले बुझ्नुपर्छ नि। त्यसैले कङ्ग्रेसले यसलाई लिएर हामीले अहिले के भन्नुहुन्छ दिन गराउने भन्दा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सरकारलाई कसरी तल्लो तहसम्म परिचालन गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वरी राष्ट्र छौँ। सुरक्षा कर्मीलाई कसरी सहयोग गर्न सकिन्छ उद्घाटनको निम्ति भनेर लागिरहेको छौँ। हामीले सरकारलाई सबैले आर्थिक सहयोग गरेर जति सकिन्छ योभन्दा ठुलो कुद्ने केही पनि हुँदैछैन। अहिले आवश्यकता कुद्दाहरू हामीले जति हाम्रो गरिब कुदानमा जानु हुने छैनलाई दान दिएको कुरा लाग्दैन, त्यसले अर्को अधर्म हुन्छ भन्ने पनि अहिले आवश्यकता अनुसारको दान गरेर भन्दा हामीले सबैका कुरा सुनेर सरकारलाई पैसा दिन पनि आवाज गरिरहेका छौँ, हामी आफैले पनि उठाएर दिनुपर्छ भन्ने कुरामा लागिरहेका छौँ। त्यसो भए हामी अहिले यो उपचारमा यो विपदमा हामीसित हामी कृतज्ञ सरकार हो। हामीले सरकारलाई सबैले आर्थिक सहयोग गरेर जति सकिन्छ योभन्दा ठुलो कुद्ने केही पनि हुँदैछैन। अहिले आवश्यकता कुद्दाहरू हामीले जति हाम्रो गरिब कुदानमा जानु हुने छैनलाई दान

0: थाल्यो। हाम्रो संसदीय दलको नेता हुनुहुन्छ संसदमा, उहाँले प्रधानमन्त्रीलाई भन्नुहुँदै यो गर्नुपर्छ भन्नुभएको छ। तर सरकारले पनि आफ्ना तलका निकायका व्यक्तिहरू जो उदारता प्रकट गरिरहेका छन्, जसले अमानवीय व्यवहारहरू गरिरहेका छन्, त्यसलाई पनि सरकारले रोक्नेतिर जानुपर्छ, पार्टीले रोक्नेतिर जानुपर्छ। अहिले हामी त्यो मेरो भन्दा अल आर हामी सबै नेपाली हौ, नेपालीले आपत्त गरेको छ, को सरकारको बाहिरको प्रतिपक्ष को पार्टीको भन्दा पनि हामी मुलुकका दानी हौ। अहिले त्यसै मुलुकका दिनकै हामीले अहिले सरकारमा राशन पठाउँछ, त्यही भोलि अर्को अप्ठ्यारो पर्दा हुन्छ, हामीले नयाँ नजिर उठानुपर्छ, एक पक्षलाई सहयोग गर्नुपर्छ, हाम्रो दोष हो, हाम्रा जनता हुन् विपद गरेको छ भन्ने धारालाई हामीले यो नजिर स्थापित गर्नलाई लागिरहेको
1: छ। जाँदा जाँदै गगन भण्डारी, रसुवाको बाढी प्राकृतिक विपद थियो तर त्यसबाट भएको मानवीय क्षति पूर्णत प्राकृतिक थियो भन्न मिल्छ, वा राज्यको कमी कमजोरी वा मानवीय कमजोरीका कारणले पनि यसले धेरै ठूलो क्षति पुर्यायो?
0: यो सबै मानवीय कमजोरीका कारणले भएको। हामीले तपाईँलाई पहिले पनि तल माथि हिमालमा ताल छन् सबै कच्चा छन्, तल हामीले बस्ती बसाल्छन् भनेको त मानवीय कमजोरी गर्ने। दोस्रो कुरा, हामीले नदीलाई सानो गराइदिउँ, हामीले अकुपाई गेट गर्थ्यौं, बाह्र वर्षमा ठुलो फर्किन्छ भन्ने हामीले भन्यौँ नि, त्यो पनि मानवीय कमजोरी थियो। त्यस कारणले हाम्रा प्लानिङमा, हाम्रो बुझाइमा, हाम्रो दृष्टिकोणमा मानवले चाहिँ संकुचित हुँदाखेरि प्रकृतिले हामीलाई पनि जित्यो, प्रकृतिले हामीलाई जितेको हो। तर यो प्रकृति र मानव बीचको द्वन्द मात्रै नभएर मानिसको सोचमा दृष्टिकोणको कर्मदियो भन्दा पनि हामीले यसलाई बुझेर जाँदैन।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दर्शक। नमस्कार।
0: हजुरले मलाई बोलाउनु भयो, हजुरले यति राम्रो बिहान बिहानमा जनतालाई सूचित गरिदिनु भएको छ, यसलाई चाहिँ हजुरको माध्यमबाट यो समाजलाई यो अप्ठ्यारो परेको बेलामा मान्छेहरू चाहिँ रचनात्मक बनोस् भन्नेतिर पनि हजुरले ख्याल गर्नु, हजुरले गर्नुभएको छ, राम्रो गर्नुभएको छ, धन्यवाद।
1: हजुर साहब नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन?

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
3: प्रथम पुरस्कार 2,00,000,
2: द्वितीय पुरस्कार 1,00,000,
3: तृतीय पुरस्कार 60,000।
2: टाइटल स्पोन्सर इगो,
3: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
3: नाटा सिक्युरिटी,
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
3: युनाइटेड अजोग।

0: Today,
1: iti airline.
0: Vedalaya.
1: Publishing partner, Fine Print.
0: Implementing partner, Corona Foundation Nepal.
1: कथा पठाउनका लागि barkharibooks@gmail.com.
0: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते.
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. NCA ग्रुप टेकको उत्पादन.
2: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि.

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रति तयारी चल्छौ सबैका लागि इस होम इन्टरनेट।
2: आदरणीय श्रोता, हामी नेपाली बहसमा छौं र समसामयिक विषयमा बहस चिन्तन गरिरहेका छौं किनभने बाढ़ी प्रभावित क्षेत्रबाट निकै ठूला अकल्पनीय खबरहरू यतिखेर आइरहेका छन्। अझै उद्धार राहतको अवस्था क्लियर हुन सकिरहेको छैन। हामीले बाढ़ी प्रभावित क्षेत्रबाट पनि केही प्रतिनिधिहरूसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं तर नेटवर्कको कारणले गर्दाखेरि उहाँसँग प्रत्यक्ष रूपमा सम्पर्क हुन सकिरहेको पनि छैन। हामी यतिखेर के चाहन्छौं भने सरकारले जुन ढंगले आज देश र जनताको लागि काम गर्नुपर्छ, उद्धार र राहतको लागि काम गर्नुपर्छ, त्यसमा सरकारको तदारुकता रहनुपर्छ। सबै जनताको चाहिँ यतिखेर सरकारलाई साथ छ। सरकारले कुनै पनि आफ्नो पराई नभनिकन आफ्नो स्रोत साधनबाट भ्याउनेसम्म र विदेश विदेशबाट सहयोग लिएर पनि अहिले यो पीड़ाको बेलामा चाहिँ राहत महसुस गराउने गरी मलम लगाउने काम चाहिँ यतिखेर सरकारले गर्नुपर्छ। यसमा हामी सबैको तर्फबाट सरकारलाई साथ सहयोग हुनु पनि पर्छ किनभने यतिखेर हामी विपत्तिमा छौं, हामी यतिखेर समस्यामा छौं, अप्ठ्यारोमा छौं। यस विषयमा आज हामी नेपाली बहसमा चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, विशेष गरी अहिलेको अवस्था भनेको भोटेकोसी बाढ़ीले गर्दाखेरि निर्जीवन बीमा कम्पनीमा हालसम्मकै ठूलो दावी यतिखेर आउने देखिएको छ। यहाँलाई थाहा छ डी ओरिएन्टियलमा निकै धेरै दावी छ, त्यसै गरी युनाइटेड अजोडमा त्यसपछि स्थानीयमा जीआईसीमा दावी, सिद्धार्थ प्रिमियर, शिखर, हिमालयन एभरेस्ट, नेको, सगरमाथा लुम्बिनी, नेपाल आईपीआई र एनएलजी, प्रभु राष्ट्रिय बीमा, नेशनल नेपाल माइक्रो गरेर धेरै ठूलो बीमा दावी यतिखेर आएको छ। आदरणीय श्रोता, आज निर्जीवन बीमाहरूमा ठूलो दावी आउँदै गर्दाखेरि यसले निकै ठूलो संकट र सकस सिर्जना गरेको छ। देशमा अर्थतन्त्रमा निकै ठूलो समस्या सिर्जना भएको छ। तर पनि अब हामी यस विपत्तिबाट माथि उठ्नका निम्ति, उकासिनका निम्ति अन्य विकल्प पनि छैन। त्यसैले गर्दाखेरि यो महाविपत्तिबाट सबैले एक दिक्काबाट अगाडि बढ्नुपर्छ, सबैले सरकारलाई साथ दिनुपर्छ, यसमा सबैको ऐक्यबद्धता हुनुपर्छ। तर आज त्यो संकटको बेलालाई मौका थोपेर आकाश दिएको छ उपभोग्य वस्तुको मूल्य, त्यसै गरी हवाई भाडा दिन प्रतिदिन बढ़िरहेको छ, नागरिकले शास्ति पाएका छन्। अब दशैं तिहार तीज जस्ता हरितालिका तीज जस्ता चाडपर्वहरू मुखमै आउन थालेका छन्। यो अवस्थामा निजी क्षेत्रले पनि एउटा मानवीयता देखाएर मानवीय समवेदनाको हिसाबले यतिखेर मुनाफा कमाउने भन्दा पनि अलिकति सेवामुखी भावनाको सिर्जना गर्नुपर्छ। किनभने हामीसँग तातो पानी नाका पनि चीनले यतिखेर बन्द गरेको छ, कोरला नाका अब रसुवाको नाका अटोमेटिक रूपमा बन्द छ। अब चीनको केरला नाकाबाट मात्रै, त्यो माथि हिमालबाट मात्र चाहिँ एक ठाउँबाट नाका खोलिएको छ। त्यो नाकाबाट अब के कति वस्तु सामग्रीहरू आउँछन् त्यसबाट चाहिँ केही कष्टहरू बढ्ने पनि देखिन्छ। लामो घुम्ती पार गरेर चाहिँ त्यसबाट नेपालमा सामान भेट्याउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति छ। त्यसबाट केही बजार महँगिने सम्भावनालाई पनि नजरअन्दाज गर्न मिल्दैन। त्यसैले गर्दाखेरि अब अहिले नागरिकहरू यतिखेर समस्यामा छन्, नागरिकहरू यतिखेर पीड़ामा छन्, नागरिकहरू यतिखेर अप्ठ्यारो अवस्थामा छन्। त्यसका लागि सरकारले तदारुकताका साथ काम गर्न सक्नुपर्छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। विद्युतका सुरुङभित्र उद्धार किन हुन सकेन भन्ने कुरा निकै धेरै चर्चाको विषय पनि बनिएको छ, किनभने भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा कार्यरत 894 जना यतिखेर सम्पर्कविहीन छन्, हराइरहेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक आयोजनाका 73 जना यतिखेर सुरुङमा फसेका छन्। आयोजनाको सुरुङमा फसेकाको उद्धार र खोजीमा कठिनाई भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक टोली तथा आयोजनाका कर्मचारीको सहभागितामा उद्धार तथा खोजी गरिए पनि फेला पार्न सकिएको स्थिति छैन। सरकारले लामो समय आफै उद्धार कार्य गर्यो, 4-5 दिनसम्म, त्यसपछि चीन र भारतलाई अनुमति दियो। अहिले आएर चाहिँ जलविद्युत आयोजनाहरूकालाई पनि सरकारले अनुमति दिएको परिस्थिति छ। यो करिब करिब 7 दिनमा आइसके पछाडि, आफूले नसकिसके पछाडि, सुरुङभित्रबाट उद्धार गर्न कठिनाई भए पछाडि सरकार ब्याक सरेको छ। 800-900 जनाको ज्यान के छ भन्ने कुरामा चाहिँ अहिलेसम्म अत्तो पत्तो छैन। आज 8 दिन भइसकेको एउटा परिस्थिति छ। 10 गते बिहान 9 बजे त्यहाँ चाहिँ रसुवामा बाढ़ी गएको थियो। आजको बसमा यस विषयमा कुरा गर्छौ। हामी आयोजनाका सुरुङसम्म उपकरण पुर्याउन कठिनाई भएकोले पनि खोजी अपेक्षित रूपमा हुन नसकेको भन्ने विषय पनि यतिखेर आएको छ। आधुनिक श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। यतिखेर हामीसँग रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अरियाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। अरियालजी, नेपाली रेडियो सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार। हजुर नमस्कार।
2: अरियाल सर, के छ अहिलेको अवस्था? सरकार आकाशमा, सरकार चाहिँ फेसबुकमा मात्र छ, वा चाहिँ सरकार अहिले यसो फिल्डमा पनि देखियो?
3: त्यो बेला पनि सरकार मैले आकाश र अनि त्यसपछि सोसियल मिडिया मात्रै भनेको थिइनँ, केही थाहा चाहिँ केन्द्रीकृत छ भनेर भनेको थिएँ। त्यसलाई अलिक फरक ढङ्गले व्याख्या विश्लेषण गरियो भन्ने मलाई लाग्छ। कारै मुलत पोजिसन पावर महत्वपूर्ण कुरा हो। यस्तो खालको महाविपत्तिमा सामान्य अवस्थामा सञ्चालन भएका संरचनाहरूबाट, सरकारी संरचनाहरूबाट विशिष्ट अवस्थाको सम्बोधन हुँदैन भन्ने मात्रै मेरो कुरा हो। त्यसलाई विशिष्ट अवस्थाको व्यवस्था गरेर, विशेष अवस्थाको विशेष व्यवस्था गरेर कार्य सम्पादन गर्न सकियो भने मात्रै त्यसलाई ठिक ढङ्गले हामीले परिणाम दिन सक्छौ। परिणाम दिन सकिएन भने हामीलाई जति सोध पनि ती परिणाम दिन सक्दैन, हामीलाई स्वसाधन परिचालन भएको देखिन्छ, तर परिणाममुखी काम भइरहेको हुँदैन भन्ने मात्रै कुरा हो। अहिलेको अवस्थामा चाहिँ
2: तपाईँ त प्रभावित क्षेत्रमा हुनुहुन्छ, निकै ठुलो क्षति त्यहाँ बेहोर्नु परेको स्थिति छ। तपाईँको कर्मचारीहरू हराएका छन्, विद्यार्थीहरू हराएका छन्, स्कुल बसहरू होइन त्यहाँ डुबेका छन्, गाउँपालिकालाई निकै ठुलो क्षति भएको छ। के छ अहिलेको अवस्था?
3: त्यो क्षतिको त कुरा गरेर सम्भव साध्यै छैन। अब त्यो हिजै चर्चा धेरै गरिसकेका छौँ होइन। अब अहिले कोर्डिनेसन बाटो बिस्तारै विकास हुँदै गएको छ, सरकारको तर्फबाट पनि फिल्म बनाउने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने, र हाम्रो यहाँको निडहरू के हो त्यसको आधारमा अघि बढ्ने गरी छलफल सुरु हुन थालेको छ। अहिले उद्धारको काम मूलत भित पछाडि प्रतिकार्य काम मेयर हो। प्रतिकार्यमा हामीले जुन ढङ्गले सूचना सम्प्रेषण गर्नुपर्ने सक्ने हो, त्यसमा काहीँ कतै अलिकति हिरर नै भएको छ, धेरै हिरर भन्दिनँ म, त्यो जुन स्पिडमा त्यो चिज आएको छ त्यो जसले सूचना दिनुपर्ने सूचना दिने अधिकारीहरू नै त्यसबाट प्रभावित भएर सहरूहीन हुने स्थिति बनाए हुनाले कमैमा सूचना प्रभाव सकेन, त्यसबाट क्षति हामीले बेहोर्नै पर्यो। तर त्यस पछाडि उद्धारको कुरामा चाहिँ जति ध्यान दिनुपर्छ, जति ध्यान दिँदाखेरि हामीले क्षति बेहोर्न सक्दो कम क्षति बेहोरिन्थ्यो, त्यसमा चाहिँ हाम्रो आपत्ति पनि हो, त्यसमा सरकार ध्यान पुगेन भन्ने हो। अहिलेको सन्दर्भमा चाहिँ समन्वयको पाटो ठिकै ढङ्गले अघि बढिरहेको छ, बिस्तारै अझै पनि केही कुराहरू स्थापन गर्नुपर्ने छ, तर पनि समन्वयको पाटो ठिकै ढङ्गले अघि बढाएको छ। अब हाम्रो सन्दर्भमा भन्यो भने हाम्रा पाँचवटा वडाहरू हुन्, तीनवटा वडा चाहिँ खोला पारी छ, नदीको त्रिशुल नदीको पारी छ, त्यसो त्रिशुल नदीको पारी छ, र लामो समय यति इलेक्ट्रिसिटीको सप्लाई नभएको कारणले गर्दा एउटा कुरा के अरे पावर लाइनहरूलाई पनि त्यसले प्रभाव पार्यो, टिसिओ पावर लाइनहरूमा पनि प्रभाव पार्यो, त्यसको कारणले कनेक्सन हुन सकेन। दोस्रो, इलेक्ट्रिसिटी नहुनाको अर्थ मान्छेसँगको सम्बन्ध सम्पर्क सबै टुट्यो। त्यो ठाउँमा चाहिँ सम्पर्क गर्ने एउटै विधि भनेको हाम्रा सामानहरू स्रोत साधनबाट केही स्रोत साधन लगेर त्यहाँका मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गराउने कुरो चाहिँ हामीलाई जटिल बनेको छ। अहिले त्यसमा अलिअलि समन्वय भएर के अरे हेलिकप्टर मार्फत खाद्यान्नहरू पुर्याउने, त्यहाँ घुममा हुनुभएका साथीहरूलाई, त्यहाँ भिक्टिम हुनुभएका साथीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्ने, सेल्टरमा राख्ने, अनि त्यो रुचि गरेर उहाँका न्यूनतम कुराहरू पुरा गर्ने कुरालाई सुरुवात गरिरहेका छौँ। त्यसलाई अझ बेसी व्यवस्थित गर्नुपर्नेछ। हामी छलफल र अन्त्यमै छौँ र त्यसलाई सम्बोधन गर्ने गरी अघि बढाएर चाहिँ अब कुराहरू सुनवाई हुन थाले।
2: अब अरियाल सर, एउटा कुरा के छ भने स्थानीय तहले राम्रोसँग काम गरेनन्, यो त एउटा क्लिकमा काम हुनु पर्थ्यो, स्विच थिचिसकेपछि अटोमेटिक काम हुनु पर्थ्यो भनेर भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले भन्नुभयो, तपाईँहरू अटोमेटिक रूपमा किन सक्रिय हुन सक्नु भएन?
3: अब त्यो उहाँहरूले स्थानीयलाई कसरी बुझ्नु भएको मलाई थाहा छैन, कतिपयलाई स्थानीय तह सीमा र परिधिको बारेमा थाहा छैन उहाँहरूलाई, यो त म प्रष्टसँग भन्छु। स्थानीय तहको सीमा के हो? विपद व्यवस्थापनको न्यूनतम कामहरूको सामान्य कामको व्यवस्थापन गर्ने क्षमता मात्रै स्थानीय तहसँग छ। त्यसले पूर्व संरचनाहरू निर्माण छ, निर्माण गरेकै त्यसले नगरेको छैन। तर त्यो स्विच थिच्नासक्ने काम गर्नु त स्विच थिच्नासक्ने के अरे तयारी गर्ने काम त संघीय सरकारले गर्नु पर्थ्यो होला नि। अर्कालाई स्रोत साधनको केन्द्रमा हात बस्ने, स्रोत साधनको केन्द्रमा हात बस्ने, सम्पूर्ण नियन्त्रण उहाँहरूसँग रहने होइन, अनि त्यस्ता चाहिँ विकट क्षेत्रहरूमा चाहिँ स्रोत साधनबाटको पहुँच पुर्याउनको लागि प्रयोग हुने हेलिकप्टरहरू उहाँहरूको नियन्त्रणमा रहने, संघीय सरकारको नियन्त्रणमा रहने, जो न प्रदेश सरकारले त्यो प्रयोग गर्न पाएको छ, न निर्वाचित संघीय सांसद र प्रदेश सांसदहरूले त्यसको उपयोग गरेर त्यहाँको वस्तुको अवस्था जानकारी गर्न पाउने स्थिति बनाएको छ, अनि त्यो चाहिँ केही पनि उहाँहरूबाट नहुने, अनि त्यसपछि गएर स्विच सिधाको तर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम गैर जिम्मेवारी अभिव्यक्ति हुँदा लागेको केही होइन। त्यस्ता आरोप र आरोपले चाहिँ कसैलाई पनि त्यसले सही गर्दैन। उहाँहरूले वस्तुगत अवस्थाको ख्याल गर्नुपर्छ। एउटा कुरा त जुन जुन ठाउँको प्रभावित स्थानीय तह हो त्यो स्थानीय तह आफै भिक्टिम हो, हामीहरू सबै भिक्टिम हौ। निर्वाचित जनप्रतिनिधिहरू कोही बाल नदीबाट बाँचेर त्यो भेलबाट बाँचेर निस्किनु भएको छ। अब कसैको मेरो कुरा गर्ने त उपाध्यक्ष लगायत तपाईँको एउटा दुई दुईजना वडा अध्यक्ष र अरू साथीहरू त्यहाँ भिक्टिम हुनुभएको छ। 27 कर्मचारीहरू हराउनु भएको छ। अनि मेरो पालिकाको कुराकानी गर्ने भने 5 चाहिँ सूचना प्रवाह गर्न जाने बेलामा पूर्व सूचना चाहिँ दिन जाने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको छ। अनि प्रहरी प्रहरीहरू हामी सँगसँगै जानुभएको प्रहरीहरू बेपत्ता हुनुभएको छ। यता 6 शिक्षक र कर्मचारीहरू विद्यालय कर्मचारीहरू बेपत्ता हुनुभएको छ। अब यस्तो अवस्थामा आफै भिक्टिम भएकाहरूले यो खालको चाहिँ महापर्यको व्यवस्थापन गर्नलाई फल संस्थापन यी मान्छेहरूबाट चाहिँ अपेक्षा गर्नु बेकारको कुरा हो, त्यो सम्भव छैन। हामीले न्यूनतम के गर्यौँ भन्दाखेरि यो अवस्था यस्तो छ जानकारी गरायौँ तत्काल, अनि उहाँहरूलाई चाहिँ जो जो भिक्टिम हुनुहुन्छ उहाँहरूलाई ल्याएर होल्डिङ सेन्टरमा ल्याएर राख्यौँ। अनि होल्डिङ सेन्टर राखेपछि हामीले भन्यौँ सुरक्षाकर्मी तत्काल परिचालन गरियोस्। मका 3 बर्दी राई प्रहरी भनेको 1 इन्सपेक्टर र 4 त्यो भिक्टिम भएका परिवारका त्यो साथीहरूसँगै बसेका बसेर हराइरहनु भएका साथीहरूको त्यो प्रहरी जो आफ्ना साथी हराएर विचलित गर्नुभएका साथीहरू मात्रै उहाँहरूको साथी कर्मी रक्षका साथ अलिअलि मोबिलाइज हुनु भएको हो। नभए प्रहरीको उपस्थिति थिएन, न सशस्त्र प्रहरी थियो, न नेपाल आर्मी थियो, न अरू कुनै संरचनाहरू हामी कहाँ थिए। हामी कहाँ भन्दा झन्डै हिँडेर आउने भने 1/2 घण्टाको दूरीमा आर्मीको क्याम्प थियो। त्यहाँबाट कम्ती 10-15 आर्मी चाहिँ प्रभावित क्षेत्र आइदिएर त हुन्थ्यो नि त। त्यो कसले गरिदिने? त्यो स्थानीय सरकारले प्रचारण गरियो जसको कारणले गर्दाखेरि तपाईँको त्यो बाँकी रहेको भग्नावशेष भएका घरहरूबाट महत्त्वपूर्ण सामानहरू चाहिँ चोरी भएको छ। लासहरूबाट काङमा रहेको लाएको मुन्द्री के अरे मुन्द्रा नाकमा लागेको फुली घाँटीमा लागेको सिक्रीहरू काटिएरै लगेको छ। त्यो सुरक्षा गर्ने प्रचार गर्न सकेको स्थिति त्यो हुन्थ्यो र अनि तर मात्रै दोष दिने हाम्रो मात्रै भूमिका रहन्छ यसमा। आज हामीले गरिरहेको कुरा सुन्नुहोस् न, हामीले के गरिरहेको छौँ भन्दा स्थानीय तहले अहिले पछिल्लोचोटि अनि राहतको कुरा थियो तत्काल खाद्यान्न के गर्ने भन्दाखेरि हामीलाई आदत पर्यो नजिकका पसलहरूमा भएका खाद्यान्नहरू सबै यो सारा कमिटी भिड टुटेपछि स्थानीय जनताले त्यो न्यूनतम आपूर्ति गर्नुपर्छ भनेर उहाँहरूले खरिद गरेर लानुभयो। केही पसलहरूमा पाउने स्थिति भएन। गर्ने के भनेर हामी विलक्षण परिरहेको बेलामा छिमेकी गाउँपालिकाहरू कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाले यति धेरै सहयोग र सहयोग गर्नुभयो कि भौतिक मानवीय सबै खालको सहयोग गरेर हामीले यही व्यवस्थापन गर्न सक्यौँ र होल्डिङ सेन्टर राखेका मान्छेलाई एकता खाना खुवाएर खुवाउने स्थिति बन्यो। 3-4 उहाँले नै व्यवस्थापन गर्नुभयो। अनि जब राहतको तयारी गऱ्यौँ हामीले आह्वान गऱ्यौँ र सबैलाई सहयोग गर्न भन्यौँ, जब राहत आउनु थाल्यो अनि उहाँहरूको संरचनालाई रोक्न थालियो आउन दिइएन अनि आउन दिइएन अनि हामीले भन्यौँ हामीले आपत्ति जनायौँ कि तिमीहरू व्यवस्था गर होइन भनेदेखि मान्छेलाई चाहिँ फेरि घरमा राखेर मार्ने मार्न लगाउने हो। अनि हामीले भन्यौँ भनिसकेपछि बल्ल बल्ल अनि राहतको व्यवस्थापन चाहिँ हाम्रो सञ्जालबाट आएका राहत व्यवस्थापन र हामीले चाहिँ त्यो गरिरहेका छौँ र मैले पछिल्लोचोटि कोर्डिनेसनबाट चाहिँ त्यो हाम्रो कनेक्टिभिटीबाट आएको ठाउँमा चाहिँ सरकारसँग समन्वय गरेर जिल्ला सिडी कार्यालयबाट जिल्ला विपद व्यवस्थापनसँग समन्वय गरेर उहाँहरू मार्फत राहतको व्यवस्थापन गर्ने काम चाहिँ त्यो तिनवटा वडामा चाहिँ भइरहेको छ। हामीले राहत व्यवस्थापन गर्नु लागि राहत व्यवस्थापन र वितरण समिति भनेर हामीले निर्माण गरेका छौँ।
2: पुगेको छ राहत किनभने धेरै राहत नै नुवाकोट लगायतका क्षेत्रमा रोकिएको भन्ने कुरा छ। रसुवामा के कतिको समस्या छ अहिले?
3: अलिअलि अलिअलि आइरहेको छ, अलिअलि अलिअलि आउने क्रम जारी छ। साथीहरू सहानुभूति राखेर सजाव राखेर देशभरिका हाम्रा चाहिँ हामीलाई माया गर्ने विपदमा सहकार गर्न तयार हुने त्यस्ता रयाली मनहरूले उहाँहरूले आफै स्वत सम्पर्क गर्दै आइरहनु भएको छ र त्यो राहतलाई अलिक व्यवस्थित गरिरहेका छौँ। अब हिजो बिहानदेखिबाट राहत वितरण सुरु गरिसक्यौँ प्रभावितहरूको प्रत्येक पहिले चाहिँ हामीले मृतकहरूको परिवारको लागि चाहिँ भनेर काज क्रिया लगायत सम्पूर्ण कामहरूलाई एउटा प्याकेज तयार गरेका छौँ। त्यो चाहिँ हामीले पुर्याउँदैछौँ। हामी आज दिनभरिमा यो दुईवटा हामी पुर्याउँछौँ। दुईवटा कनेक्टिभ त्यो फलाकारी वारी काठमाडौँमा भएको छ। झन्डै 40 यस भएको परिवारले काठमाडौँमा बसेर क्रिया गर्नुहुन्छ। उहाँहरूलाई पनि उतैबाट राहतको व्यवस्थापन गरेर तयारी गर्न गर्न गरिरहेका छौँ। अनि त्यसपछि खोला पारीको त्यो छोटा वडाको लागि चाहिँ हामीले जिल्ला विपद व्यवस्थापनसँग अनुरोध गरेका छौँ र उहाँले हिजो अस्तिदेखिबाट नै त्यो खाद्यान्न लगायतका सामग्रीहरू हेलिकप्टर मार्फत व्यवस्थापन गर्ने काममा गरिरहनु भएको छ। अलि पछिल्लो चोटिको कोर्डिनेसन बाटो ठिकै छ र हामीले राहत व्यवस्थापन गर्नुको लागि चाहिँ के गरिरहेका छौँ भन्दा एउटा कनेक्टिभिटी महत्वपूर्ण रहेछ। सडक सञ्जालको समस्या सम्पूर्ण छुट्टीको बेलामा श्रमथलीको लक्ष्यदेखि नुवाकोटबाट आउने बाटो नुवाकोट हुँदै श्रमथलीको लक्ष्यदेखि हाम्रो सँगसँगै आउनुको लागि चाहिँ त्यो बाटो हिजो सामान्य अवस्थामा प्रयोग गरिरहेको बाटोमा यातायातको सुविधा व्यवस्थापन पनि गर्नु पर्यो, मान्छेको आवागमनको लागि व्यवस्था पनि गर्नु पर्यो र राहतको प्याकेज लिएर आउनुभएका साथीहरूलाई राहत ल्याउनु पर्ने त्यो रुट त्यही हो। त्यो रुटमा चाहिँ लगातार वर्षा भइराख्ने अनि त्यसको कारणले गर्दा चाहिँ अलिक कमजोर धरातलमा बनेको बाटो कारणले गर्दा अवरोध हुने आउने यातायातका साधनहरूलाई बडो कठिन भएर कतिपय गाडीहरू बाटोमा बिग्रिने बाटैमा अप्ठ्यारो पर्ने त्यसले गर्दाखेरि ढिलो अप्ठ्यारो हुँदाहुँदै पनि सात घन्टा पाँच घन्टा छ घन्टा सात घन्टा आठ घन्टा लाएर पनि त्यो सहयोगी मनहरूले हामी कहाँ ल्याएर रात व्यवस्था गरिरहनु भएको छ र कतिपय त्यहाँबाट यहाँ आउँदाखेरि गाडीको तेल सकिएको छ, पेट्रोलियम पदार्थहरू घर हुन थालेको छ, नजिकका पेट्रोल पम्पहरूले तेल के गरेको छ थाहा छैन, त्यसको नियमन गर्ने काम कसले गर्ने, मैले गर्ने कि सङ्घीय सरकारले गर्ने, हामीले यहाँ आफत पर्यो भनेर पेट्रोलियम पदार्थको माग गर्न नभए सकियो दिनु सकिँदैन भन्ने खालको स्थिति देखा पर्न थालेको छ। छैन भने सकि स्टक क्लियर गरेर स्टकमै छैन भने भन्ने कुरो भएन, स्टकमा भएन भने नभइकन छैन भन्यो भने त्यसको नियमन गर्ने त मैले होइन होला
2: होइन, तपाईँहरू राम्रोसँग खटिनु भएको छ होइन, बिचमा चाहिँ अलिकति कोर्डिनेट नमिल्ने तापनि अहिले तपाईँहरूले चाहिँ स्थानीय तहमा गर्नुपर्ने कामहरू र आफ्नो स्रोत साधनले भ्याएसम्मको कामहरूमा काम गर्नु नै भएको छ, त्यसमा चाहिँ दुई मात्रै छैन, किनभने त्यो त्यो ठाउँमा तपाईँ आफै नै रिस्क जोनमा हुनुहुन्छ होइन, त्यतिखेर निकै बालताल अब धेरै मानिसहरू त्यहाँ बस्नुपर्ने स्थिति छ। एउटा कुरा के सुनाइदिनुहोस् भने नि त्यहाँका विद्यालयहरूमा कतिपय विद्यार्थी जीवित छन्, सेल्टरमा छन्, होल्डिङ सेन्टरमा छन् होइन, कतिपय विद्यार्थी विद्यालयमै नपुगेर चाहिँ कतिपय बगे होइन, यसको एकिन तथ्याङ्क कतिपय अभिभावक दिन के कति भए उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ त्यो सुनाइदिनुहोस् न।
3: यसो गुवामा नै नगएर बित्नुभएको विद्यार्थीहरूको अवस्था, हाम्रो जम्मा विद्यालयहरू तीनवटा विद्यालयहरू पूर्ण रूपमा नष्ट भएका छन्, दुईटा सामग्री विद्यालय एउटा चाहिँ के अरे प्राइभेट विद्यालय होइन बोर्डिङ, यो तीनवटा विद्यालय चाहिँ पूर्ण रूपमा नष्ट भएको छ। अब हामी कहाँ चाहिँ यो जुन सबभन्दा बढी विद्यार्थी संख्या भयो र अध्ययन गराइरहेको स्कुलमा चाहिँ जम्मा सात आठ र दस कक्षामा चाहिँ अतिरिक्त कक्षाको व्यवस्था गर्नुभएको थियो विद्यालयले, बिहान नौ बजीदेखि कक्षा भावनाले विद्यार्थी जेलैमा आइदिनु भयो र त्यसले सजिलो बनायो। बाँकी रहेको विद्यार्थीहरू चाहिँ सडकमा बसिरहेको बेलामा गाडी आउँछ र सडकमा चलाउँदा भनेर बसिरहेको बेलामा र हामीले सूचना दिँदाखेरि पनि गाडी आउँदैछ भन्ने ढङ्गले बुझाएको कारणले नतेर्ने कारणले गर्दा चाहिँ धेरै विद्यार्थीहरू मिसिङ भएको छ। त्यसको एकदेखि यहाँ मात्रै होइन, यो चाहिँ नुवाको के अरे नुवाको तर्फको त्रिवेणीमा रहेका विद्यार्थीहरू चाहिँ धेरैजनालाई सुरक्षित गर्न सफल हुनुभयो, उहाँले सूचना सम्प्रेषण गरेर तर राम्र प्रावि र रामचन्द्र आदि र त्यसपछि गएर उतापट्टि उत्तर गएर चाहिँ बोर्डिङ स्कुलमा रहनुभएका विद्यार्थीहरू चाहिँ धेरै नै मिसिङ भएको भन्ने कुरो भएको छ। हाम्रो यहाँ समस्या के भयो भन्दाखेरि जुन समुदायबाट सघन ढङ्गले विद्यालयमा विद्यार्थीहरू उपस्थित हुन्थे त्यो समुदायभित्रको विद्यार्थीको तथ्याङ्क लिने कुरा र त्यहाँ मिसिङ भएका परिकारको तथ्याङ्क लिने कुरा चाहिँ यति धेरै जटिल भएको छ। अगुवाहरू कोही पनि धेरै जसो अगुवाहरू मिसिङ हुनुभएको छ जसले हामीलाई सूचना दिनुहुन्थ्यो, निर्वाचित जनप्रतिनिधि पनि प्रतिनिधि एकजना चाहिँ त्यहीं बसेपछि कार्यकारीका सदस्य उहाँ पनि मिसिङ के अरे हराइरहनु भएको छ, जसको कारणले गर्दा चाहिँ एक नम्बरको एकै तथ्याङ्क लिने कुरा चाहिँ हामीलाई कठिन जटिल र समस्या भइरहेको छ। यो संवेदनशीलता बुझ्नु त कहाँ कहाँ अनावश्यक ढङ्गले काम गरेको मान्छेहरूलाई चाहिँ आरोपित गर्ने कुरा चाहिँ यो नेतृत्वको मलाई पनि भन्नुहोला भन्न चाहिँ, तर त्यो संघीय सरकारलाई सौदो नेतृत्व हो जस्तो मलाई लाग्दैन के त्यो
2: स्थानीय सरकारले व्यवस्था नै गर्यो होइन, संघीय सरकारले एक्लै दौडिनु
3: सुरुमा त टोटल व्यवस्था हो, अहिले चाहिँ बाध्यताले हो उहाँले गर्नुभएको, अहिले पनि उहाँको चाहना भनेको हामीले काम गरेको कुरा उहाँलाई छिटो बुझिरहेको नबुझेको भनेको उहाँको आफ्ना स्पेसल चाहिँ गाडी लिएर डायरी बोकेर चस्मा लगाएर हल्लेर हिँड्ने मान्छेहरूले को भूमिका भएन भन्ने खालको स्थितिको लागि स्थिति भइरहेको जस्तो मलाई लाग्छ। हाम्रो कुरा के हो भने सरकारले संवैधानिक ढङ्गले व्यवस्था गरेको संरचनाभित्रबाट यी सबै कामहरू गुजारौं होइन, जुन संरचनाबाट कार्यान्वयन गर्ने भनेको सरकारले निर्णय गरेको छ, संघीय सरकारको अवयव होला, प्रदेश सरकारका अवयव अङ्गहरू होला, स्थानीय सरकार होला र त्यसको अङ्गहरूमा कार्यान्वयन गर्ने होला, त्यसलाई लयबद्ध भएर सञ्चालन गर्ने कुनै कुरो जति छैन नि. हामी 72 सालको भूकम्पमा अरू कोही थिएन, सिडे साहब हुनुहुन्थ्यो, आर्मीको कर्णेल हुनुहुन्थ्यो, अरू त्यहाँका कर्मचारीहरू हुनुहुन्थ्यो, हामी बसेको नि. म राजनीति पार्टीको म अगुवा थिएँ, एउटा पार्टीबाट प्रतिनिधित्व मैले गर्थेँ, अरू काङ्ग्रेस र माओवादीबाट एकैजना हुनुहुन्थ्यो, हामी तिनजना भयौँ. मलाई साथीहरूले तपाईँले पुनर्सन गर्नु है भनेर भन्नुभयो, बाहिरी वातावरण हामीले बनायौँ र राज्यको अङ्गहरूले गर्नुपर्ने कुरामा चाहिँ हामीले काहीँ इन्टरफेयर गरेन, बाहिरी वातावरण बनाउँदै गर्दै हिँड्यौँ हामीले. आज अरू पार्टीको नेतालाई सोध्ने कुरा त छैन छैन, निर्वाचित सांसदले फोन गर्दाखेरि फोन रिसिभ हुने स्थिति छैन, सांसदले फोन गर्दा पनि फोन रिसिभ हुने स्थिति छैन. हामी त बाध्यताको चाहिँ स्थानीय सरकार नभइकन गर्न सकेको रहेछ भनी गरेर बाध्यताले हामी जोडिनु पर्यो मात्रै हो. अरू हाम्रो भूमिका अलिअलि देखा छ तपाईँ लागु दुख्छ उहाँहरूलाई, अनि कसरी काम हुँदैछ यसले गर्दाखेरि. अहिले मैले भनिरहेको कुराको नि हाम्रो अभ्यासले मानिदिउँ न त, मैले गरेँ त, मैले आजभन्दा दुई दिन पहिले हाम्रो पालिकाकै बसेर निर्णय गरौँ, उपाध्यक्षको अध्यक्षतामा राज व्यवस्थापन तथा वितरण समिति भनेर हामी बनायौँ. अहिलेको मुख्य प्याकेज भनेको चाहिँ राज के अरे उद्धारको काममा पाकिस् अझै सुरु हुन्छ, फसेका मान्छेहरूलाई निकाल्न गरि बाँकी छ, अझै जीवित छन् कि भनेर यति धेरै के अरे आवाजी भएर धेरै मान्छेले अनुरोध गर्नुभएको छ. आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको कारणले गर्दाखेरि पीडामा हुनुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुभएको छ. कोही इन्जिनियर छन्, कोही प्राविधिक दक्ष जनशक्तिहरू छन्, त्यस्ता दक्ष जनशक्तिहरू के अरेको बारेमा उहाँले होइन कराई गरिरहनु भएको छ. अझै पनि प्राविधिक जनशक्तिबाट र अनि त्यहाँबाट आवश्यक पनि इक्विपमेन्टबाट त्यसको खोजी हुन सकिरहेको छैन. सुन मेरो पनि अझै कमजोरी के अरे अझै पनि कमजोरी छ, तर त्यसको बावजुद पनि अझ हिजोदेखिबाट अलिक बेसी स्पिड बढेको छ भन्ने हामीले बुझेका छौँ. अस्ति हामी मिटिङ बसेर मुख्यमन्त्रीको उपस्थितिमा सङ्घीय सांसद र प्रदेश सांसद सहित प्रमुख जिल्ला अधिकारी र अन्य सम्बन्धित सरकारहरू राखेर निर्णय गरेर हामीले भनेर पठाएका छौँ. त्यसपछि अलिकति कुरा चाहिँ खोजीनीति अलिक बेसी भयो कि भन्ने मलाई लागेको छ. त्यो पाटोमा उहाँहरू लाग्नु होला, त्यो अलिकति बाँकी छ उद्धारको काम. अझै पनि लास्ट व्यवस्थापन काम बाँकी छ, हामी कहाँको क्षेत्रको चाहिँ अलिअलि व्यवस्थापन भएको छ. अब त्यो जमिन मुनि गाडिएको र पछिदेखि नै लासहरू व्यवस्थापन गर्ने काम पनि निरन्तर जारी छ, त्यो ठिकै ढङ्गले अघि बढ्न थालेको छ. अबको काम भनेको राहतको कुरा हो, मान्छेलाई खानाभित्र राख्ने, खाद्यान्नको व्यवस्थापन गर्ने र भोको बस्न नदी भोको बनाउन नपर्ने स्थिति सृजना गराउने कुरा हो. अब यो सडकको सञ्जाल जोडिएको ठाउँमा झिन किन खाद्यान्नको व्यवस्था होला, सडकभन्दा बाहिर जोडिएको चाहिँ प्रभावितहरू त हुनु नै भइहाल्यो. त्यो सडक सञ्जालको कारणले चाहिँ प्रभावित हुनुहरू पनि अब चाहिँ घरमा धान छैन, घरमा चाहिँ चामल नहुने स्थिति भयो, खानेकुरा नहुने स्थिति बन्न थालिरहेको छ. अरूलाई पनि राहत व्यवस्थापन गर्नुपर्ने दाउरा होइन नि, ग्यास चाहिँ दाउरा भए पनि हामी चलाउँला, दाउराबाट पनि गर्नु होला, तर पकाउने चिजै छैन. अब अहिले इलेक्ट्रिसिटीको सप्लाईको व्यवस्था गर्नुभयो, अस्ति छिलिक्का आएपछि दुई दिन एक दिन कहिले कहीँ आउँछ कहिले आउँदैन, तर नआउना कारण के बुझ्दाखेरि त तपाईँ हाई भोल्टेज इलेक्ट्रिसिटी नर्मल के अनुसार त आउँदै आउँदैन. उहाँले भन्नुभयो यो त हाई भोल्टेज त्यो प्रणालीभित्रबाट प्रवेश गराउनु पर्ने छ, हामी त्यसमा लागिरहेको छ भनेर भनिरहनु भएको
2: छैन.
3: जुन बेलामा हामीले पाइयो त्यो बेलामा विद्युत हुँदैन यहाँ.
2: तर त्यो सुदन गुरुङ गृहमन्त्री त आफै फिल्डमा खटिएको त यताउता दृश्यहरू देखिरहेको थियो होइन, त्यसले चाहिँ खासै प्रभाव पार्न सकेन हो?
3: होइन होइन सर, हामी नेतृत्वमा रह्यो, मै पनि तल भैँमा दौडेर पनि अर्थ छैन कि, मेरो सञ्जाललाई परिचालित गर्नु पर्यो. मैले अहिले भने नि मैले राहत व्यवस्थापनलाई मैले के गरेँ भन्दाखेरि उपाध्यक्ष अध्यक्ष र वडा अध्यक्ष रहेको एउटा वडा अध्यक्ष र प्रमुख राजनीतिक दलका के अध्यक्षहरू मुख्य व्यक्ति नै हुनुपर्छ भनेको छु, उहाँलाई राखेर एउटा समिति निर्माण गरेँ मैले गाउँपालिकामा. त्यसपछि उहाँले योजना बनाउनुभयो, हामी कहाँ विभिन्न संघ संस्थाहरू विपदको क्षेत्रमा काम गरेर वेल ट्रेन मान्छेहरूको पङ्क्ति पनि हामीसँग हुनुहुन्थ्यो र उहाँहरू सबैजना हामी कहाँ साथ दिन आइदिनु भयो. उहाँलाई रिक्वेस्ट गऱ्यौँ यो पाटोको व्यवस्थापनमा तपाईँहरू सहयोग गरिदिनु है, हामीभन्दा तपाईँहरू सबल हुनुहुन्छ, त्यो खालको त्यो त्यो त एक खालको टेक्निकल ज्ञान पनि हुनुपर्छ यसको लागि होइन. नेता मात्रै भएर भएन, मन्त्री मात्रै भएर भएन, त्यो ज्ञानले ओतप्रोत हुनु पर्यो. सबै ज्ञान मन्त्रीमा सबै ज्ञानले ओतप्रोत भएको हुन्छ भने होइन, कोही पनि हुँदैन, म पनि हुँदैन, अरू कोही पनि हुँदैन, तर त्यो ज्ञानले ओतप्रोत भएको संरचनालाई परिचालन गर्ने क्षमता त हुनु पर्यो नि, अनि परिचालन गर्ने क्षमता उसँग जिरो, अनि केही कुरा असला भन्नु न पनि आदेशले त कोही मान्नेवाला छैन नि.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ज.
5: सहिनो समय सूचक अहिले बिहानको 10 बज्यो.
6: 10 AM.

विनाश तथा उद्धारमा खटिने जनाइएको छ। र सगरमुटीको सीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्क विहीन रहेका छन्। त्यस्तै नेपालको छोचेन खोला क्षेत्रमा अगस्त 26 गएको विनाशकारी पहिरो तथा बाढ़ीपछि बनेको प्रभाव क्षेत्र वरपरका यी नदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले प्रकाशित गरेको रिपोर्ट अनुसार सेप्टेम्बर 1 बिहान 8 बजे खिचेको ड्रोन तस्वीरमा छोचेन खोला क्षेत्रमा पहिरोको कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरी सकेको देखिएको छ भने प्रभाव क्षेत्रभन्दा तलको नदीको बहाव पनि अहिले सामान्य अवस्थामा फर्केको छ। तर वरपर रहेका हिम नदीहरू भत्किने सम्भावना भने अझै उच्च रहेको मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको भाव बढ़ेर सतर्कता तह पार गएको छ। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान 6 बजेको मापनमा सुनकोशी बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन्। सुनकोशी नदीको जलस्तर 7.62 मिटर पुगेको छ। यस नदीमा 7.5 मिटरलाई सतर्कता तह मानिन्छ। हाल यहाँ पानीको बहाव स्थिर रहेको छ भने बुढ़ी गण्डकी नदीमा आरूगाड केन्द्रमा जलस्तर 3.6 मिटर पुगेको छ, जबकि त्यहाँको सतर्कता 3.5 मिटर रहेको छ। त्यस्तै महाकाली नदीमा पनि जलस्रोत 6.37 मिटर पुगेर सतर्कता तह पार गरेको छ। यहाँ पानीको भाव अहिले स्थिर रहेको जनाइएको छ भने नदीहरूमा पानीको सतह बढ़ेर चेतावनीको तहमा पुगेकाले बाढ़ी पूर्वानुमान महाशाखाले ती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। कृष्ण भीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। त्यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिएका छन्। एक हप्ता अघि गएको बुधबार सगरमुटीको सीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। त्यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले बैठक

0: विदेशबाट पठाएको सिधै खौती वालेटमा
1: नेपालको कुनै पनि खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो
3: अब बाँकी खबर। भोटेको सुबारीमा परिबेपत्ता भएकाको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेलामा परेपछि आफन्तले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपतिको आर्यघाटमा अन्त्येष्टि गर्नेहरू बढ़ेका छन्। शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकाले आफन्तले अन्तिम संस्कार शुरू गरेका हुन्। त्यस्तै नेपालको छेसन खोला चिनिया स्रोतमा कुजेन नदी क्षेत्रमा अगस्त 26 गएको विनाशकारी पौडो तथा बाढ़ीपछि बनेको प्रभाव क्षेत्र वरपरका नदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धव गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार सेप्टेम्बर 1 बिहान 8 बजे खिचिएको ड्रोन तस्विरमा छोछेन खोला क्षेत्रमा पहिरोको कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहुली सकिएको देखिएको छ। प्रभाव क्षेत्रभन्दा तलको नदीको भाव पनि अहिले सामान्य अवस्थामा फर्किएको छ। तर वरपर रहेका यी नदीहरू भत्किने सम्भावना पनि अझ उच्च रहेको मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाली विपद राहत टोली आज बिहान नेपाल आइपुगेको छ। खोज तथा उद्धारका लागि 11 जनाको कोरियाली विपद राहत टोली नेपाल आइपुगेको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रती राजाराम बस्नेतका अनुसार उनीहरू कोरियन विमान मार्फत नेपाल आएका हुन्। उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरू आज बाढ़ी प्रभावित क्षेत्र जानेछन्। यसअघि पनि 4 जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ। उनीहरू बाढ़ी प्रभावित क्षेत्रमा खुटिसकेका छन् भने कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिने जनाइएको छ। 10 बजौमा रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्क विहीन भएका छन्। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाटको साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: 喂，警察，我的手机呢？啊，我快去进来看的。
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुग्दैन जानु

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै पाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि त

सासु दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पन्याउनु भन्छु रातले भगाउँछ काम

0: रेडियो साइमन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो एएम स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बाली वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
3: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन तिमी
4: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
5: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
4: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
5: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी
4: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
6: सम्पर्क नम्बर 98 450 82 997
7: 98 550 10 997
2: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
8: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
9: आमा, मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
11: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट टीएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन सम्पर्क नम्बर 0656493495
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
6: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले चाख्न लिनुहुन्छ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM

0: को डर न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी सम्बन्धी खबरबाट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि सरकारले कस्ता कार्य गर्यो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदलाई जानकारी दिनु भएको छ। प्रतिनिधि सभामा उहाँले बाढ़ी पहिरोले गरेको क्षति, राहत उद्धार व्यवस्थापनमा भएका कामबारे जानकारी दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले के कस्ता काम भएको छ भनेर ब्रिफिङ गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आफूले गुनासो आएको जानकार रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्धांजलि व्यक्त गर्दै यो घटना सिंगो नेपालीमाथि परेको वज्रपात भएको बताउनु भएको छ।
6: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा दिदी बहिनी र दाजुभाइहरू खोसेर लगे। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हिँडिरहनुभएका नागरिकहरूको पीड़ामा गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीड़ा रसुवा नुवाकोट र धार्मिकको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो।
5: बैठकमा बोल्दै प्रधानमन्त्री शाहले सुरुङ उद्धारमा भएको ढिलाएको विषयमा आएको गुनासोबारे पनि जानकारी दिनुभएको छ। टनेलमा विपद आउँदा सुरुङमा आएको पहिरो पन्छ्याएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ, तर यो फरक घटना हो प्रधानमन्त्री शाहले भन्नुभएको छ।
6: यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि टनेलमा कुनै विपद आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छ्याएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभर नै रहेको छ। र यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ीसहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्यो भन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ।
5: यस्तै प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँगको समन्वयका विषयमा स्पष्टीकरण दिनुभएको छ। उहाँले बाढ़ीपछि तुरन्तै अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन चाहेको तर परिस्थितिले साथ नदिएकाले ढिलाइ भएको बताउनुहुन्छ।
6: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौं। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो।
5: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने पनि बताउनु भएको छ।
6: त्यो हामी माझ कसरी यो विपद आइलाग्यो, जलवायु परिवर्तनको प्रभाव, अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अवरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ। त्यो हामी माझ कसरी यो विपद आइलाग्यो, विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ।
7: भुटेकोशी बाढ़ी सोलंगभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रमुख प्रतिपक्षी दल सहित विपक्षी दलका नेताहरूले सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले उद्धारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्ने साथै विपद पछिको पुननिर्माण अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिका लागि प्रभावकारी संयन्त्र बनाउन सरकारसँग माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको बताउनु भएको छ। अझै पनि 62 जिल्लाका 3916 नागरिक सम्पर्कविहीन भएको विवरण आएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
8: म स्मरण गराउन चाहन्छु, 72 सालको विनाशकारी भूकम्पको समयमा नेपालले ठूलो संकट भोगेको थियो। तत्कालीन सरकारले अन्तर्राष्ट्रिय प्राविधिक सहयोगका लागि तुरन्तै पहल पनि गर्यो। विदेशी उद्धार तथा प्राविधिक टोलीहरू परिचालन भए। 12 घण्टामै टोली आउन सम्भव भयो। 34 देशका 76 खोज तथा उद्धार टोली आएका थिए। हामीले त्यो अनुभवबाट धेरै कुरा सिक्न सक्थ्यौं। त्यो सरकार कांग्रेसको नेतृत्वमा थियो भन्दैमा सिक्न नहुने त पक्कै थिएन होला महोदय। सरकारले संसदलाई यसको जवाफ दिनै पर्ने हुन्छ। को नागरिक कहाँ कस्तो छ, नजिकको सरकार स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजनाले निजी क्षेत्रलाई जान नदिने, इन्जिनियर प्राविधिक तथा विज्ञहरूको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने अनि 7 दिन बितिसकेपछि हात उठाएर सरकारले भने सुरुङमा आफै खोज। यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो सभाको महोदय? यो असंवेदनशीलता त ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु हो कि हत्या सभामुख महोदय? म यो राख्न चाहन्छु यहाँनिर। बारम्बार ध्यान आकर्षण गराउँदा पनि सरकार छिक्यो, यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन? सरकार सामाजिक सञ्जालमा अल्झियो।
7: एमआलए संसद दलका नेता रामबहादुर थापा बादलले पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताउनु भएको छ। बैठकमा थापाले विपदपछि अन्तर्राष्ट्रिय सहयोग क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुका साथै पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने 7 बुँदे सुझाव दिनुभएको छ।
9: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। सामूहिक र संगठित प्रयासले मात्रै हामीले यो संकटको सामना गर्न सक्दछौं। अन्तर्राष्ट्रिय सहयोग क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ। सरकारले युद्ध स्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षा मन्त्रीको नेतृत्वमा युनिफाइड स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ। सरकारले पुननिर्माणका लागि अर्थ मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
7: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं संसदीय दलका नेता पुष्प कमल दाहाल प्रसन्नले प्रधानमन्त्री बालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको भन्दै टिप्पणी गर्नुभएको छ। भोटेकोशी बाढ़ीका विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रसन्नले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गर्नुभयो। सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी प्रसन्नको छ।
10: प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो, सेनाले धेरै जोखिम उठाएर उद्धारमा राहतमा खेलेको भूमिका देखियो, उहाँहरूलाई हामी सबैले धन्यवाद नै भनेका छौं। तर यो महाविपत्तिको सामना गर्नको लागि सबै तहको सरकार, संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज, आम जनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपर्ने थियो त्यो पुगेको छैन। सेना परिचालन भयो, जनपरिचालन भएन, जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ भनेर पनि मैले भने। एउटा कुरा चाहिँ जे देखियो यो 7 दिनमा, सरकार शुरूको दिनको तदारुकता र पछिल्लो चरणको उसको कार्यशैली काम गराइमा कन्ट्राडिक्सन देखियो। अहिले आम मानिसहरूले फिल्डमा जे भनेका छन्, मैले, हाम्रो दलले, त्यहाँका जनप्रतिनिधिहरूले र आम नागरिकहरूले जे भनेका छन्, सरकार उद्धार कार्यमा सफल होइन असफल भयो भन्ने जनगुनासो सबभन्दा बढी सुनिएको। हामी कसैले पनि ढाँटेर लुकाएर यो हुँदैन, जनपरिचालनको क्रममा र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो, सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर आगामी दिनमा अझ राम्रो सहकार्य, अझ राम्रो समन्वय, अझ सबैलाई विश्वासमा लिएर जानेतिर सोचेन भने जसरी उद्धार कार्यमा सफल भएको छैन, टनेलकै कुरामा पनि तुरन्तै लिनुपर्ने पहल कदमी लिइएन, ढिलो गरी लियो, बरु दुई दिनसम्म त हामी आफै गर्छौं भने जस्तो कतै न कतै अलि महत्वाकांक्षा र अहंकार प्रदर्शन भयो भन्ने गुनासो पनि जनताको तहबाट आएको छ।
7: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसद दलका नेता ज्ञानेन्द्र साईले विपदका बेला सरकारले आवश्यक उपकरण र जनशक्ति समयमै परिचालन गर्न नसकेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सुरुङमा फँसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरण खरिद तथा परिचालनमा आफूहरूले पटक पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले सुरुङ भित्रको हिलोमा पठाउने प्रविधि संसारमै नभएको दावी गरेको प्रति खण्डन गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले झूठ बोलेको दावी गर्नुभयो।
11: देशको मन्त्री, सांसद, शासक र विज्ञहरू जनशक्तिको आफ्नो क्षमता र जिम्मेवारीको अनुसारको काम छोडेर प्रचारमुखी वा अर्कै काममा अल्झिँदा, उनीहरूले हुनुपर्ने ठाउँमा उहाँहरू नहुँदा, उहाँहरूले अनुमति दिने ठाउँमा अनुमति नदिँदा आज परिणामस्वरूप संकटमा परेका नागरिक अहिले पनि सुरुङमार्गभित्र कराइरहेका छन्। सम्माननीय सभा महोदय, हामी सरकारको साथमा छौं, तर यसको यो मतलब होइन कि हामी सरकारको गुलामीमा छौं भने होइन। हामी सरकारलाई कहाँ साथ दिनुपर्ने हामी दिन्छौं, कहाँ खटिनुपर्ने हामी खटिन्छौं। अनुरोध छ, कुनै पनि राजनीतिकरण नगरिदिनुहोस्। अहिले पनि मान्छे जीवित हुन सक्छन्, अहिले पनि मान्छेको सास हुन सक्छ। जबसम्म तपाईँको सास हुन्छ तबसम्म उद्धारको कार्य नरोकिदिनुहोस्। प्रधानमन्त्रीले अघि भनेको कुराको म खेद प्रकट गर्न चाहन्छु। हिलोबाट, सुरुङबाट, हिलोबाट निकाल्ने मेसिन संसारभर छैन भन्नुभएको छ, त्यो प्रधानमन्त्रीज्यूले सरासर झुटो बोल्नुभएको छ। मेसिनहरू छन्, छन् मेसिनहरू, नपत्या अहिले खोज्नुहोस्। मैले भने त आजकल सामाजिक सञ्जाल छ, दुनियाँ छ।
5: रसुवा बारीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। सभामुख अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपदको सामना गर्न विपद पछिको व्यवस्थापन मात्र नभई पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्ने बताउनु भएको छ। भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा विनाशकारी बाढ़ी आयो। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, पेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत थादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छन्। बाढ़ीमा परिबेपत्ता भएका मध्ये अहिलेसम्म 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 66, तनहुमा 38, नवलप्रासी पूर्वमा 217 र नवलप्रासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। 3916 जना सम्पर्कविहीन छन्। 292 जना घाइते छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ।
7: भीषण बाढ़ीका कारण ठूलो संख्यामा मानिसहरू थुनिएको भनिएको त्रिशुली 3A जलविद्युत परियोजनामा उद्धार प्रयास जारी छ। उद्धारकर्ताहरूले त्रिशुली 3A जलविद्युत परियोजनाको सुरुङको मुखमा रहेको ठूला 7 ढुंगा विस्फोट गरी हटाएका छन्। मंगलबार राति परेको भारी वर्षापछि जमेको पानी निकालेर सुरुङको मुखमा रहेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो। अहिले विस्फोट गरेर फुटाइएका ढुंगाका टुक्रा सफा गर्दै तल झार्ने र लेबल डाउन गर्ने काम भइरहेको प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभयो। विनाशकारी भोटेकोशी बाढ़ीले जलविद्युत आयोजनाको सुरुङभित्र थुपारेको माटोको लेदो सफा गरेर बाहिर फाल्ने प्रयोजनका लागि व्हील लोडर र मिनी एक्सकाभेटर तयारी अवस्थामा राखिएका छन्। सुरुङ सफा गर्दै 160 मिटर पार गरेपछि त्रिशुली 3A जलविद्युत आयोजनाको पावर हाउसमा पुग्ने नेउपानेले बताउनुभयो। 60 मेगावाटको माथिल्लो त्रिशुली 3A बाढ़ीपछि 42 जना सम्पर्कविहीन छन्। रसुवाको भोटीको सीमा आएको विनाशकारी बाढ़ी परेका कारण सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढ़ाउन 3-4 महिनासम्म लाग्न सक्ने नेपाली सेनाका अधिकारीहरूले बताएका छन्। धुन्ची उत्तरको फिल्ड अपरेशन कमाण्डको जिम्मेवारी लिएका उज्जवल विक्रम राणाले त्यहाँको वस्तुस्थितिबारे जानकारी दिँदै सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले 2-3 दिनमै सबै सामग्री हटाएर सहज रूपमा उद्धार गर्न सकिने अवस्था छैन। सुरुङभित्र जमेको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन 3-4 महिनासम्म पनि लाग्न सक्ने उहाँको आकलन छ। टनेल भित्र जम्मै जमेका कुराहरू निकाल्न 2-3 दिनमै हुन सक्ने सम्भावना देख्दिन। त्यसलाई 3-4 महिनामा पनि निकाल्न नसक्ने अवस्था मैले आफैले देखेको छु, उहाँले भन्नुभयो। उहाँका अनुसार जिम्मेवारी क्षेत्रभित्र जलविद्युत आयोजनाका 4 सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य अघि बढ़ाउन कठिन भएपछि काम रोकिएको छ। सुरुङको तल्लो भागसम्म पानी तथा अन्य सामग्री भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नदेखिएपछि सम्बन्धित आयोजनाका इन्जिनियरसँगको समन्वयमा उक्त काम बन्द गरिएको उहाँले बताउनुभयो। चिलिमे आयोजनाको सुरुङमा भने उद्धार तथा खोजी कार्य जारी छ। यसै गरी 216 नम्बरको सुरुङमा पनि आजदेखि पुनः उद्धार प्रयास थालिएको छ। नेपाली रेडियो नेटवर्कमा कुसको शब बनाएर अन्त्येष्टि गर्न शुरू लगायतका समाचार बाँकी नै छन्।

0: हजुरलाई एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: एनसेल
0: प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गतबाट 10 गते तिब्बत हुँदै रसुवाको भोटेको सीमा अचानक आएको भीषण बाढ़ीपछि बेपत्ता आफन्तले आज 8 दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि केही पीड़ित परिवारले कुशको शव बनाएर पशुपति आर्य घाट लगायतका अन्य घाटहरूमा अन्त्येष्टि गर्न थालेका छन्। रसुवा र नुवाकोटका केही परिवारले अब सम्पर्कविहीन सदस्य खोज्न छाडेर शव नहुँदाको अवस्था अनुसार अन्तिम संस्कार थालेका छन्।
4: रेडियो साइनो 89.8 MHz। तपाईं हाम्रो अटुट साइनो।
5: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
10: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98 4 82 997,
11: 98 5 50 10 997।
12: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
13: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने। सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने। सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काफ छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्ने, दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
13: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: समय अहिले 7:07 बज्यो 8:07 PM
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुडी बसेको छ। विवाहको समय पनि नजिकै आइसक्यो। के कुरामा के त बुझिनु
3: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो। तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
2: हेर्नु न बाबा,
3: के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी कति छ नि?
3: ए छोरी, भइहाल्छ नि। तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छ नि। हामी कहाँ उच्च स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: नयाँ देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज नयाँ देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराउँछ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10-1। सम्पर्क नम्बर 0656-94-495।
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एक मात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सदौली बजार, चितवन, प्रोपराइटर, लोकनाथ राधिकाले, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.lovic2@gmail.com।
6: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, कम्प्लिट IT सोल्युसन।
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एनडिएका निषेधकहरूले दर्ता भएका कम्पनीको म्याचभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनामा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनुभन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-60-359।
9: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट चाहिन्छ भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
9: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो
11: हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845049486।
12: चैते धानमा नेक ब्लास्टको समस्या।
13: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
12: रोगको लागि अनुकूल मौसम:
13: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
12: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
13: खेतमा पानी जमाइराख्ने:
12: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
13: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कास्टोगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
10: अफिस आउनु जानु साह्रै गाह्रो भयो। एउटा साधन ड्युटी भनेको विश्वासनीय भएका त ठाउँ कहाँ होला?
14: ड्युटी मात्र होइन, बजेटरी रिकन्डिसन एन्ड आउँछबाट लिइहालौँ न। मैले त पेन्टर लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
10: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
15: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
13: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18, चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 9855082751।
16: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
17: आमा, मलाई दुध है।
16: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
17: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
16: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
17: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
18: रेडियो 8 मेगाहर्ज।

0: Spotify, iTunes, Sunday, Muncha, Radio Silence, 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
1: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
2: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोपाइटर मधुमाया जी, तर होइन प्रोपाइटर भने हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
2: कार्यक्रम साझा आवाज।

0: भने
1: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
0: को हो यो?
2: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौं।
3: सुन्न नबिर्सनुस् है,
2: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर, अब सारा नेपाल तपाईसँग।
4: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँको रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 0152-68-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता,
1: सखी, छोटा क्षमा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।

0: गाउने दबाउने वा सजाय दिने विषयमा आइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-676 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
1: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने

0: फ्री सेल्फ केयर एप माई डिस होम एप. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
2: विपद जुनसुकै बेला आउन सक्छ. बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ. तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ.
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्. यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्. आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ.
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं. थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ. सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं.
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ. विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ. परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ.
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ. चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ.
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN.
5: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्ता पक्षमै असन्तुष्टि, होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम, सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण, भुटेकोशी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी, हालसम्म करिब 1200 शव फेला, मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो,
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै,
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु,
0: र नेपाल एक क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: भुटेकोशी बाढ़ी व्यवस्थापनबारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षी संघीय सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री नरेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभागका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका सबको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लगाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्ममा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
3: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आन्देनले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
8: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
9: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासुपाका सांसद गणेश पराजुले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनु भयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
6: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाको, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ।
0: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, च्याफ्रोबेसी र रंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्नाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदोर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार सब परापरको संख्या 1204 रहेको छ। यो चाहिँ 5 बजीसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यसै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ।
0: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। नेपाली सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
11: अब राति के कोही अब सुरक्षा आएर केही गर्दियो भने पनि अब हुन्छ
12: यस्तो
11: लाग्छ के भयो
0: यसैबीच सभामुख डोलप्रसाद अर्यालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
13: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ। संतोषी रावल। बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
14: ट्याङ्कर र दमकलहरू मार्फत यो होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौं।
0: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ्न विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
14: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
14: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
15: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र
16: अहिले रातिको 8 बज्यो।
17: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अतुट साइनो।
18: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिरामी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1। सम्पर्क नम्बर 0656-94-495।
19: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स, गाखु, पोथी, लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ। यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढुकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
20: चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने
21: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
22: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने।
23: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
22: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
23: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
22: बाबा हाम्रै कफिङ स्टोनको साधनगर टाउनमा रहेको मिरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
23: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याग प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
22: सम्पर्क नम्बर 98-450-82-997
24: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
25: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
24: औलोबाट बस्ने उपायहरू, लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
25: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
26: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
27: आमा मलाई दुध है।
26: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
28: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
26: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
28: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
24: स्कर्फ टाइफस रोगका लक्षणहरू, धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटरले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू, खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बाली वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी छास तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
17: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।

0: चरण
1: हम
0: लड़की तू है।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।

अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।

0: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
1: अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री वीरेन्द्र शाहले भने,
2: सम्पर्क विहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
1: प्रधानमन्त्री वीरेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरीन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउने झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर भएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं संदिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनुतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री वीरेन्द्र शाह बालिनले रसुवाको भेटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री वीरेन्द्र शाहले भने,
2: सम्पर्क विहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
3: अधिकारीहरूका अनुसार करिब 12,000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री वीरेन्द्र शाहले
2: भने, घरवार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
3: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
2: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
3: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज अङ्गुङले
4: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम लिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
5: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
3: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांक्षी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
6: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
3: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलाको बाढ़ी प्रभावित जिल्ला नुवाकोट जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फरिन्द्र दहाल।
7: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पत्रहरू त्यहाँ टाँसेको देखियो।
3: अनि फरेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
7: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन् तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
3: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फरिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लेधी भन्छन्,
8: यहाँ
3: विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भूचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे कि छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सूर्यदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संघालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
9: विभिन्न परिवारबाट हाम्रो वाट्सएपमा फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनुमा भन्नुहुन्छ होइन, धेरैजनाको धेरै कथाहरू छ, कसैको छोरा छोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन, तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि व्यापकता मानिन्छ त्यो परिवारहरूको चिच्चाट होइन, त्यो परिवारहरूको त्यो रोदन नैमा खेलिरहेको हुन्छ, साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे योगो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ, आफ्नो हातमा नभएको कुरामा त अब हामी के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ कहीँ पनि कमरमा चाहिँ गरेको छैन।
10: तर यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँ गरिरहेको छ, विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो त्यसरी ठाउँहरूमध्ये जुन क्षेत्र जानकारी एकदम बेलाको भ्यू देखिन्छ होइन, पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ त्यो कम्पेरिजन गर्नुपर्दाखेरि,
9: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकलाको साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको बाटो हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू घुमिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ एबीको गाडीहरू टन्नै ओरोगोरो गरेका, कार्गोका त्यहाँ ठुल्ठुला ट्रकहरू ओरोगोरो गरेका, अहिले चाहिँ केही पनि छैन, पुरै होल एरिया नै स्वेप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू केही बाँकी छ होइन, बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अहिले देखिन्छ, मतलब सबै ध्वस्त भएको छ होइन, बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा नेपाल साइडमा तिमुरी र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका कुचिएका ठोकिएका यस्तो नजारा केही पनि छैन, त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम काली लाग्दो नै छ।
10: यसलाई चाहिँ अलिकति फोटोसेसन धेरै हेरेको तपाईँको अपरेसन थियो है, जहाँबाट तपाईँले गर्नुभयो त्यो एकदम नराम्रो छ नि त होइन, त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो गाह्रो के थियो एक्ज्याक्टली?
9: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्डमा हुँदैसम्म त जहिले पनि संवेदनशील फ्लाइङ हुन्छ, सेफ्टी गर्नुपर्ने हुन्छ होइन, त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 500 हामीले हेलिकप्टर 8-10 सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ एउटै डेस्टिनेसनमा पनि घुम्नुपर्ने स्थिति आउँछ, त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पहिले घरमा थियो नि, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा यो कार्यक्रममा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले, ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेका दिउँसो चाहिँ अब रेनहरू आउने सहजमा बेसी गर्न माथिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिक मौसमको चाहिँ च्यालेन्जहरू थियो, कहिले चाहिँ अब पाइलटहरू डेस्टिनेसन पूजामा कुदै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति पनि आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ भएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो, अहिले इभन त्यो तिमुरे घट्टे बोलाएर त्यो माथिको त्यो गल्ली इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको बाहेक के पनि देखिँदैन।
3: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख लिइसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलसम्मका निम्ति हामी सबैलाई विदा

Ciano. नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार।